0: एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
0: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
2: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
3: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
2: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
3: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
2: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
3: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-40-23-420
4: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
5: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
4: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
6: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
7: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98-066-81-115
8: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबुराई 103

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97632485, वेबसाइट www.gandakiuniversity.edu.np।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुखे खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पोसी त

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556062068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
15: कहाँ जाने?
16: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
15: अनि बिचमा नझर्ने?
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
17: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
17: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
22: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
23: नमस्कार, रेडियो ठोपराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोपराई हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिपक्षी दल नेकपा एमाले संघीय सांसदहरूसँग अन्त्यक्रिया गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सांसदहरूसँग एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लगायत नेता सहभागी रहनु भएको हो। कार्यक्रममा संसद सचिवालयका पूर्व सचिव हर्कराज राई लगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिनुभएको हो। त्यसैगरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालन शाहलाई कटाक्ष गर्नुभएको छ। च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा बोल्दै कामबाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत आपूर्तिको पीड़ा बेहोर्दै कार्यक्रम गर्नु परेको टिप्पणी गर्नुभएको हो। उहाँले सरकारले नागरिकहरूका पीड़ामाथि पीड़ा थप्ने काम गरेको आरोप लगाउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार, उचित खानपान र पोषणको अवस्था सुधार गर्न सरकारलाई भनेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन 2083 भएको छलफलका क्रममा सभापति समीक्षा बास्कोटाले यस्तो निर्देशन दिनुभएको हो। सभापति बास्कोटाले सुधारमा रहेका गृहमा रहेका बालबालिकाहरूलाई कैदीबन्दी सरहकै खाना उपलब्ध गराउनु अनुपयुक्त भएको भन्दै उनीहरूको शारीरिक, उचित खानपान र पोषणको अवस्था सुधार गर्न सरकारलाई भनेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपस

हो। विशेष गरी रूपन्देही लगायत क्षमतामा क्षमता भन्दा बढ़ी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न वहाँले सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्नुभएको हो। समितिले आगामी दिनमा बाल सुधार गृह सम्बन्धी प्रतिवेदनलाई सदनमा पेश गर्ने र सरकारलाई जिम्मेवार बनाउन आवश्यक निर्देशनहरू जारी गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रवास नेपाली सम्पर्क विभाग जापानले प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहले फेसबुक लाइभ मार्फत दिएको अभिव्यक्ति प्रति गम्भीर आपत्ति जनाएको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोग गर्ने नागरिक तथा रासुपाका समर्थकलाई लक्षित गर्दै अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको छ। जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु लोकतान्त्रिक मूल्य राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमा विपरीत भएको भन्दै सांसद शाहीलाई आफ्नो अभिव्यक्ति प्रति आत्मसमीक्षा गर्दै सार्वजनिक रूपमा क्षमा याचना गर्न आग्रह गरेको छ। विभागका अध्यक्ष दीपक केसी र सहसचिव फडेन्द्र शर्मा सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उचित सम्बोधन र सार्वजनिक क्षमा याचना नआए लोकतान्त्रिक संवैधानिक तथा कानूनी प्रक्रिया अनुसार आवश्यक कदम चालिने चेतावनी पनि दिएको छ। साथै विभागले आफ्ना समर्थक तथा शुभेच्छुकलाई समेत सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन अनुरोध गरेको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले प्रदेश सभालाई प्रतिपक्षविहीन नबनाइने बताउनु भएको छ। वहाँले प्रदेशमा तीन दल मिलेर सरकार गठन गर्न नहुने तर्क गर्नुभएको हो। आइतबार ललितपुरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शारीरिक अनावरण तथा 44 औं बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोमा जोड़ दिनुभएको हो। पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै थापाले कांग्रेसले विगतमा सबै जात जाति र भाषाभाषीलाई जोड्ने शक्तिको रूपमा काम गरे झै अब सबै पुस्तालाई जोड्ने सामर्थ्य पनि राख्नुपर्ने बताउनु भएको हो। वहाँले सत्ताका लागि अब सिद्धान्तमा कांग्रेसले सम्झौता नगर्ने दावी गर्नुभएको हो। कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब त्यस्तो बाटोमा नहिँड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। कानून न्याय तथा मानव अधिकार समितिले अधिकार माग्दै आन्दोलनरत निहारिका राजपूत र विनु यादवलाई गृहमन्त्रीसँग भेटाइदिन गृह मन्त्रालयलाई भनेको छ। समितिको आइतबारको बैठकमा सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसको लागि आवश्यक सामान्य गरिदिन गृह मन्त्रालयलाई आग्रह गर्नुभएको हो। निहारिका र विनु न्यायका लागि गृहमन्त्री गुरूङसँग भेट्न पाउनुपर्ने माग राख्दै केही दिन यता सिंहदरबार गेटमा धरनामा रहेका छन्। उनीहरूमाथि प्रहरीले धरपकड गर्दै आएको छ। बाल सुधार गृहमा क्षमता भन्दा धेरै बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढाएको छ। सिद्धरमारमा आज बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला बालबालिका सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुडाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बालबालिका सम्बन्धी ऐन 2075लाई सम्बोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मसौदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको दुई तिहाई विभागलाई घटाएर 16 देखि 18 वर्षका बालबालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ। यसै गरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष पुर्याउने र बालबालिकाको आचरणमा सुधार आएमा प्यारोलमा राखेर घर पछ्याउन सकिने व्यवस्था समेत प्रस्तावित गरिएको छ। यो ऐन पारित भएमा बाल सुधार गृहमा बालबालिकाको चाप झण्डे 50% घट्ने विश्वास गरिएको छ। मन्त्रालयका अनुसार अहिले देशभर रहेका 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि 1115 जना बालबालिका आश्रित रहेका छन्। पछिल्लो आन्दोलनका क्रममा केही बालबालिका भागेकाले यो संख्या झण्डै 1400 रहेको हुन सक्ने अनुमान गरिएको छ। आश्रित बालबालिका मध्ये झण्डै 50% 18 वर्षभन्दा माथिका रहेका छन्।

बाल सुधार गृहको भौतिक पूर्वाधार बालमैत्री नभएको र कतिपय ठाउँमा पुराना सरकारी भवन वा कारागारकै संरचना प्रयोग भइरहेको बताउनु भएको हो। लामो समयदेखि भुजवलको घना बस्तीमाथिबाट गुज्रिएको 33 केवी उच्च भोल्टेज विद्युत प्रसारण लाइन अनन्त स्थानान्तरण गरिएको छ। यससँगै भुजवल उपमहानगरपालिका 3 का करिब 550 घरधुरी प्रत्यक्ष रूपमा विद्युत दुर्घटनाको जोखिमबाट मुक्त भएका छन्। इलाका प्रहरी कार्यालय भुजवलदेखि उत्तरतर्फ रहेका 16 वटा विद्युत पोलमा जोड़िएको करिब 1,700 मिटर लामो हाई टेन्सन लाइन हटाएको हो। बस्तीमाथिबाट गुज्रिएको यस्तो प्रकृतिको प्रसारण लाइन स्थानान्तरण गरिएको यो नेपालमै पहिलो उदाहरण भएको दावी नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूले गरेका छन्। भुजवल उपमहानगरपालिकाको पहल नेपाल विद्युत प्राधिकरणसँगको सम्मान भए तथा स्थानीयवासीको निरन्तर दबावपछि वर्षौंदेखिको समस्या समाधान भएको वडा नम्बर 3 का अध्यक्ष विष्णु प्रसाद ठकालले बताउनु भएको हो। उहाँका अनुसार बस्तीमाथिबाट गुज्रिएको हाईटेन्सन लाइनका कारण स्थानीय वर्षौंदेखि विद्युत दुर्घटनाको त्रासमा बस्न बाध्य रहेका थिए। मनसून सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा विभिन्न संक्रामक रोगहरूको जोखिम तीव्र रूपमा बढ़ेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अधिकारीहरूले देशभर झाडापखला, हैजा, टाइफड, डेंगू र श्वासोश्वास सम्बन्धी संक्रमणका बिरामीहरूको संख्या उल्लेखनीय बढ़ेको भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशभर महामारीको रूप लिन सक्ने संक्रामक रोगहरूको अवस्था बढ़दो रहेको छ। महाशाखाका अनुसार पछिल्लो 1 साताको अवधिमा मात्रै देशभर 785 जना तीव्र झाडापखलाका बिरामी फेला परेका छन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा 1,900 र चाँदी 40 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,84,000 र चाँदी तोलाको 4,240 रूपियाँमा निर्धारण भएको छ। शुक्रबार सुन तोलामा 2,82,100 र चाँदी 4,200मा खरिद बिक्री भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल राज्यको मुर्शिदाबाद जिल्लामा एउटा यात्रुवाहक रेलले विद्यालयको भ्यान र साइकल यात्रीलाई ठक्कर दिँदा 3 बालबालिका सहित 4 जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य 5 जना घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब 215 किलोमिटर उत्तरमा पर्ने कोर्णसुवर्ण स्टेशन नजिकैको गोविन्दपुर रेलवे गेटमा सो दुर्घटना भएको हो। एउटा एक्सप्रेस रेल भार भए लगतै रेलवे क्रसिङको गेट खोलिएको भए पनि सोही समयमा अर्को यात्रुवाहक रेल आउने तालिका रहेको थियो। गेट समयभन्दा अगाडि नै खोलिएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। क्रसिङ खुला देखेपछि विद्यार्थी बोकेको भ्यान र एक साइकल यात्रीले ट्र्याक पार गर्न खोज्दा तीव्र गतिमा आएको स्थानीय रेलले उनीहरूलाई ठक्कर दिएको थियो। कर्तव्यमा लापरवाही गरेको आरोपमा रेलवे क्रसिङका गेटम्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै दुर्घटनाको गम्भीरतालाई ध्यानमा राख्दै घटनाको विस्तृत अनुसन्धानका लागि 10 सदस्यीय उच्चस्तरीय रेलवे टोली गठन गरिएको छ। फिफा विश्वकप फुटबल सन् 2026 को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साविक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति 1:15 बजे शुरू हुनेछ। प्रतियोगिता भर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4

0: गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन् तर फ्रान्सका किलियन एम्बाबे 10 गोल सहित शीर्ष स्थानमा रहेका छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 को समूह चरणमा यी दुई टोलीले खेलेको थियो। त्यसबेला अर्जेन्टिना 2-1 विजयी भएको थियो। हस्त दिउँसो 2 बजेको ठोरबाट हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि गर गर्न जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087 169 142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
9: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602665 र 9840664145।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
13: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
14: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
13: ए हो र, ल त ल,
12: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
15: उपचार सेवाहरू:
16: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
15: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
16: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
15: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
16: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
15: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
16: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
9: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
17: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
9: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
17: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
18: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
19: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
18: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
19: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
18: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
19: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपत्री, फोन 0635930369।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806657731
3: Admission open.
4: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
3: 24th years of academic excellence in management.
4: Bachelor program.
3: 4 years program of Bachelor in Business Administration, BBA.
4: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
3: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
4: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
3: Science and Management, both streams can apply.
4: Last date of form submission, 26th Asar 2083.
3: Entrance exam, 29th Asar 2083.
4: Enter to learn, go forth to serve.
3: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kask, Nepal. Telephone number 061-544-761. 570124 Email info@pcm.edu.np or website www.pcm.edu.np
5: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
6: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
7: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
9: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114745 र 9855204745
10: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
11: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
10: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
11: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
10: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
11: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846361209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
12: भर्ना खुल्यो
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
11: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
11: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
11: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0 65 5 71 240।
13: मम्मी भोक लाग्यो, खाजा खाम न।
14: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
13: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
14: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
14: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र।
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
16: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0 65 4 14 142, 98 5 60 23 128, 98 4 62 14 726।
17: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
12: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0 65 4 14 233, मोबाइल 98 6 78 61 87।
18: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने गर्ने बेहुरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 32 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98163-34372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
5: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
5: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
5: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
5: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
5: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
5: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
5: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, लेट्स डन।
6: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560285543 र 98417-00787।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
8: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। बाल सुधार गृहको अवस्था नाजुक, क्षमता भन्दा बढ़ी बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी।
0: सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने बैंकर्सहरूको सुझाव। वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा जोड।
1: चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ़्यो, 27 करोड़ भन्दा बढ़ी राजस्व संकलन। औद्योगिक क्षेत्रको 46 करोड़ बक्यौता राज्य कोषमा।
0: भारतको जम्मू कश्मीरमा बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु, 7 जना बेपत्ता। आगामी 3 दिनसम्म भारी वर्षाको चेतावनी।
1: र तेस्रो तथा अन्तिम एक दिवसीयमा आज भारत र इंग्ल्याण्ड भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-1101। पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा।

0: NP लॉगिन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपालका बाल सुधार गृहहरूमा क्षमता भन्दा बढ़ी बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानून सुधारको प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बोढ़ाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको प्रवक्ता बुढ़ाले बताउनुभयो।
2: बाल सुधार गृहमा रहेका विद्यालयको अनुमोदन तथा निर्देशन शिक्षा र खेलकुद मन्त्रालयले सम्बन्धित स्थान तहले गर्ने भनेको छ। अहिले हाम्रो 10 बाल सुधार गृहमध्ये जम्मा 4 बाल सुधार गृह मात्रै स्कूलको विद्यालयको व्यवस्था भएको छ। बाल सुधार गृहले वार्षिक प्रतिवेदन मन्त्रालय पठाउने व्यवस्था, आपतकालीन अवस्थाको व्यवस्थापन गर्नुपर्ने विषय र बालबालिकाको त्यहाँभित्र कुनै बालबालिका अकस्मात मृत्यु हुन पुगेमा तालुक निकायमा सुझाव दिनु पर्ने र उहाँको परिवारमा चाहिँ सुझाव दिनुपर्ने व्यवस्था छ। त्यसरी बाल सुधार गृह सञ्चालनलाई कुनै संस्थासँग व्यवस्थापन क्षमता गर्न सक्ने व्यवस्था चाहिँ नियमले भएको व्यवस्था छ।
1: मन्त्रालयका अनुसार हाल देशभर रहेका 10 बाल सुधार गृहको कुल क्षमता 1085 भए पनि हाल 1195 जना बाल बालिका आश्रित छन्। गत वर्षको आन्दोलनका क्रममा केही बाल बालिका भागेकाले यो संख्या वास्तवमा करिब 1400 पुग्ने मन्त्रालयको अनुमान छ। आश्रित बाल बालिका मध्ये करिब 50% 18 वर्षभन्दा माथिका रहेको प्रवक्ता बुढ़ाले बताउनुभयो। बाल सुधार गृहको भौतिक पूर्वाधार बालमैत्री नभएको र कतिपय स्थानमा पुराना सरकारी भवन र कारागारकै संरचना प्रयोग भइरहेको प्रवक्ता बुढ़ाले जानकारी दिनुभयो।
2: अहिले 1085 संख्या हाम्रो क्षमता देखिन्छ भने अहिले 1195 करिब 1200 बाल बालिका यसमा रहेको छ संख्या। त्यो चाहिँ खास संख्या चाहिँ 1400 हो। त्यो जेएनजी आन्दोलन क्रममा गत वर्ष चाहिँ त्यहाँबाट आत्मघोषित भएका बाल बालिकाहरू सबै आइपुग्नु भएको छैन। करिब 200 बाल बालिकाहरू अझै फर्किनु चाहिँ बाँकी छ। उमेरको हिसाबले हेर्ने भने आधा संख्या चाहिँ 18 वर्ष माथिको छ भने आधा संख्या चाहिँ 18 वर्ष मुनिको छ।
1: हाल भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको र तनहुको ढकालटारमा 300 क्षमताको सुविधा सम्पन्न बाल सुधार गृह निर्माणको अन्तिम चरणमा पुगेको समेत बैठकमा उहाँले जानकारी दिनुभयो। मन्त्रालयले बाल बालिकाको स्वास्थ्य बीमा, मनोसामाजिक परामर्श र शिक्षामूलक तालिमका कार्यक्रमलाई पनि क्रमशः विस्तार गर्दै लगेको जनाएको छ।
3: कानून न्याय तथा मानवाधिकार समितिले अधिकार माग्दै आन्दोलनरत निहारिका राजपूत र विनु यादवलाई गृहमन्त्रीसँग भेटाइदिन गृह मन्त्रालयलाई भनेको छ। समितिको आजको बैठकमा सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्नो माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गर्नुभएको हो। निहारिका र विनु न्यायका लागि गृहमन्त्री गुरूङसँग भेट्न पाउनुपर्ने माग गर्दै केही दिन यता सिंहदरबार गेटमा धरनामा छन्। उनीहरूमाथि प्रहरीले धर प्रकट गर्दै आएको छ।
1: बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीको नियमनको जिम्मा नेपाल राष्ट्र बैंकलाई दिनुपर्ने सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन विधेयक माथिको छलफलमा सहभागी नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघ सीबीफिनका पदाधिकारीहरूले यस्तो सुझाव दिएका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ठूला सहकारीलाई राष्ट्र बैंकको नियमनमा ल्याउँदा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले सीओको 2-3 वर्षको कुलिङ पीरियड धेरै भएकाले हालको 6 महिना भन्दा बढ़ी नबढ़ाउने गरी संशोधन गर्न आग्रह गर्नुभयो। राष्ट्र बैंकमा 3 डेप्युटी गवर्नरको व्यवस्था गरी 1 बाह्य विज्ञबाट नियुक्त गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो। सीबीफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकिङ कारोबार गर्ने सहकारीलाई नियमन बाहिर राखे विगतका समस्या दोहोरिन सक्ने चेतावनी दिनुभएको छ। बैंक तथा वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनुभएको छ। बैठकमा बैंकर्सहरूले विधेयकका आवश्यक सबै बुदामा संशोधन गर्न सक्ने व्यवस्था गर्न अर्थ समितिसँग आग्रह गरेका थिए।
3: चितौन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटक आगमन बढ़ेको पाइएको छ। गत आर्थिक वर्षमा 2,72,923 पर्यटक उक्त क्षेत्रमा गएकामा अघिल्लो आर्थिक वर्षमा 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी

0: अविनाश थापा मगरले बताउनुभयो। सार्क मुलुकका 22,883 तथा अन्य मुलुकका 88,665 पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन्। एकसिंगे गैंडा, पाटे बाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्। गत आर्थिक वर्षमा निकुञ्जले पर्या पर्यटनबाट 27,63,39,950 राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गैरकाष्ठ, वन पैदावार बिक्री, जरिवाना लगायतको शीर्षकमा 31,64,551 राजस्व संकलन भएको जनाइएको छ।
1: गत असार मसान्तसम्म उद्योगीहरूले 46 करोड़ भन्दा बढ़ी महसूल राज्य कोषमा दाखिला गरेका छन्। औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरे बापत गत असार मसान्तसम्म उद्योगीले 46 करोड़ भन्दा बढ़ी महसूल राज्य कोषमा दाखिला गरेका हुन्। विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा संचालित उद्योगले उक्त अवधिमा 46,86,00,000 दाखिला गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो। देशभरका औद्योगिक क्षेत्रमा संचालित 300 भन्दा बढ़ी उद्योगको 88 करोड़ रूपियाँ बक्यौता थियो। 10 उद्योगको लाइन काटिएको सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका 10 उद्योगको बिजुलीको लाइन काटिएको छ। कन्टिनेन्टल ग्रुपका 2 उद्योगको 4 करोड़ बक्यौता रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डेशो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदी खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काप्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, धादिङ, मकनपुर, चितवनमा सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर बग्ने साना नदीले बाढ़ीको जोखिम बढ़ाउने बताइएको छ। विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिम रेखाभन्दा तल रहेको पनि जनाएको छ।
3: निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 सिमाना स्थित रातो पहिरोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मंजुदेवी गुरूङ लगायतको टोली आज बिहान निरीक्षणमा पुगेको थियो। पहिरोले थुनिएको पानी पूर्ण रूपमा निकास नहुँदा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर बढ़ेको उपप्रमुख गुरूङले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। भारतको जम्मू कश्मीरमा निरन्तरको वर्षापछिको बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु भएको छ भने 7 जना बेपत्ता भएका छन्। आज परेको मुसलधारी वर्षाका कारण आएको पहिरो र आकस्मिक बाढ़ीबाट पुछ, राजौरी र बार जिल्लाहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। पुंछ जिल्लामा एकै परिवारका 5 जनाको मृत्यु भएको छ। निरन्तर वर्षाले सड़क क्षतिग्रस्त बनेपछि उद्धार टोलीहरूलाई बेपत्ताको खोजी गर्न सकस भएको भारतीय संचार माध्यमले जनाएका छन्। बाढ़ीले 200 भन्दा बढ़ी गाड़ी बगाएको छ। सयौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको हो। केन्द्रीय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री उमर अब्दुल्लाहसँग पनि कुरा गर्दै केन्द्र सरकारबाट सबै सम्भावित सहयोगको आश्वासन दिनुभएको छ। मौसम विभागले आगामी 3 दिनसम्म राज्यमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ र सावधानी अपनाउन सल्लाह समेत दिएको छ। स्थानीय प्रशासनले सावधानी अपनाउँदै अमरनाथ यात्रा, माता वैष्णो देवी यात्रा र शिवखोरी यात्रा अस्थायी रूपमा स्थगित गरेको छ।
3: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको एक दिवसीय श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ। लर्डसमा दुई टोली बीचको खेल नेपाली समयअनुसार आज दिउँसो 4:45 शुरू हुनेछ। श्रृंखलामा दुवै टोली 1-1 बराबरीमा छन्। आजको खेल जित्दै दुवै टोली सिरिजमाथि कब्जा गर्न चाहन्छन्। 3 खेलको सिरिजमा पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेलमा घरेलु टोलीले भारतलाई हराएको थियो। भारत र इंग्ल्याण्ड बीच अहिलेसम्म कुल 112 एकदिवसीय खेल भएका छन्। यी खेलमध्ये भारतले 62 खेल जित्दा इंग्ल्याण्डले 45 खेल जितेको छ। दुई टोली बीचको 2 खेल बराबरीमा सकिएका छन् भने 3 खेल रद्द भएका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बाल सुधार गृहको अवस्था नाजुक, क्षमताभन्दा बढ़ी बाल बालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी।
3: सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने बैंकर्सहरूको सुझाव। वित्तीय संस्थामाथि कार्यवाही गर्दा अपराधको प्रकृति अनुसार सजाय निर्धारण गर्नुपर्नेमा जोड़।
4: चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ़्यो, 27 करोड़ भन्दा बढ़ी राजस्व संकलन। औद्योगिक क्षेत्रको 46 करोड़ बक्यौता राज्यको उसमा।
3: भारतको जम्मू कश्मीरमा बाढ़ी र पहिरोमा परि 11 जनाको मृत्यु, 7 जना बेपत्ता। आगामी 3 दिनसम्म भारी वर्षाको चेतावनी।
4: र तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा आज भारत र इंग्ल्याण्ड भेट्दै।
3: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 103.8 अन्तर्मनको आवाज।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु खाना जाने होला त।
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
3: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: फोटो
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
8: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ। त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
11: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
10: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
12: विश्वकप?
10: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
12: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
10: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda.
12: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
13: सुन, शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
12: मोबाइल 9008535537 र 9806615899।
16: युनिटोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
13: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
15: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रोसन आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9008535537।
16: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवसन लोकसुचीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाज म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरपा राही 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiodhorparahi.com डट एनपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रश्न आभूषण सुनसारी पसलले। र यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनसारी सम्बन्धी यहाँलाई केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ। ठिक 4 बजेको टाइम चेकसम्म यहाँहरूसँग हामी जोडिनेछौ भने श्रोता साथी आजको श्रृंखलामा फरक बार फरक श्रृंखलाको साथमा आइराख्दा आज आइतबारको श्रृंखलामा रहेर हामीहरू यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ र 0 बजी 41 सर्दै 0 बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोकगीतहरू यहाँले आज सुन्न सक्नुहुनेछ। लोकदोहोरी भाकाहरू यहाँले कार्यक्रममा सुन्न सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोसेरी स्वरूप यहाँको लागि अझ निकै नै मिठो भाकालाई राख्नतर्फ अतिर लागिरहेको छु। प्रकाश दुधराज अनि शान्ति श्री परियारको आवाजमा सजिएको मन भूल गीतको बोल रहेको छ भने स्वीकार्नुहोला है त।

0: हजुर श्रोत साथी मन भोल्छ गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पके पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला भन्दै श्रोत साथी हामी आजको श्रृंखलामा रहेर यहाँहरूको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने अहिलेको लागि भने कोही साथी लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार। भूति बहादुर गुरुङजी बोल्दै हुनुहुन्छ? हजुर। अनि यहाँ सन्चै आरामै हुनुहुन्छ त? आरामै हुनुहुन्छ है। अनि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि?
1: आज प्रधानमन्त्रीको पुरानै होइन कारण नभनिकन जे भयो भने धरमदा गुरुङ पश्चात खत्तरी मगरको स्वरमा साथी भरिया दाजिल भरिया दाजिल ढाका रेडियोको भन्ने गीत गाउनु।
0: फेरि एकचोटि भन्नुहोस् त।
1: भरिया दाईको ढाका रेडियोको चुनी चुनी सामान भन्ने कि सेन्डल ठाडो भएको कि
0: सुन्छ यहाँको रोजाईको छाडो भाकालाई केही छिनमै स्थान लिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। ओके बाई बाई। हजुर वहाँ बोल्दै हुनुहुन्थ्यो बुद्धि बहादुर गुरुङजी बोल्दै हुनुहुन्थ्यो। निकै नै सुमधुर भाका उहाँले रोजाईमा पार्नु भएको छ भने पक्कै पनि यहाँको रोजाईको गीतलाई त म केही छिनमै स्थान दिने नै छु र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने ढिला नगरिकन यहाँको रोजाईको गीतलाई कार्यक्रम स्थान दिन्छु भन्दै गर्दा कोही साथी फेरि पनि लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। हेलो नमस्ते नमस्कार। कहाँदेखि कसको आवाज सुन्दैछु होला? दलमाया दिदी बोल्दै हुनुहुन्छ है? हजुर। अनि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि?
2: मलाई के भन्छ अरे डुम्री बजार नजारेसम्म
0: डुम्रे बजार नझरेसम्म गीतको बोल यहाँले रोज्नु भएको छ। केही छिनमै स्थान दिन्छु भने अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त। हुन्छ नमस्ते। उहाँ बोल्दै हुनुहुन्थ्यो दलमायाजी बोल्दै हुनुहुन्थ्यो पुलचोकदेखि। उहाँले पनि निकै नै मिठो भाका रोज्नु भएको छ भने श्रोता साथीको रोजाईको गीतलाई म कार्यक्रममा ढिला नगरिकन स्थान दिनेछु र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने चाहिँ ढिला नगरिकन बुद्धि बहादुर गुरुङजीको रोजाईको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। उहाँले चाहिँ सुमधु भाका रोज्नु भएको छ। शर्मिला गुरुङ अनि प्रसाद खप्तरीको आवाजमा सजिएको मिठो भाका रहेको छ, ठाडो भाका रहेको छ, भरिया दाईको गीतको बोल रहेको छ भने स्वीकार्नु होला यहाँको रोजाईको गीतलाई भने यहाँहरू भने सुन्दै गर्नुहोला रेडियो ठोबाराही 103.8 MHz अन्तमनको आवाज है त।

0: साह्रै मन छु यार, एकछिन यहीँ बस्नुपर्छ, एकछिन यहीँ बाटोमा बस्छौँ है।
1: हस् दाइ, हस्
0: गर्नुपर्छ है। एकान्छ यता आइज त।
1: हजुर आए दाइ आए।
0: त्यो घाँसको बारी बोकेर आएको छ नि।
1: हजुर हजुर।
0: त्यो सल उन्ने चाहिँ के सोल्टिनलाई
1: साँझ चाहिँ स्वागत छ सबैलाई, ल आउनु।

हजुर सधैँ साथीहरू निकै नै सुमधुर ठाडो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। भरिया दाईको गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र बुद्धिबहादुर गुरुङजीको रोजाईको भाका रहेको थियो भने यहाँले पनि सुनेर मनोरञ्जन लिनुभयो होला भने श्रोता साथी यहाँहरू भने आउन सक्नुहुनेछ। आफ्नो रोजाईको गीत संगीतहरू कार्यक्रममा मजाले सुन्न सक्नुहुनेछ। 0941 7200 टेलिफोन लाइन भएर यहाँहरू कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला भने अहिलेको लागि म भने फेरि पनि एउटा अर्को श्रोता साथीको रोजाईको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। दलमायाजी बोल्दै हुनुहुन्थ्यो, उहाँले निकै नै मिठो भाका रोज्नु भएको थियो र गीतको बोल रहेको छ डुम्रे बजार, जसमा आवाज रहेको छ राजु गुरूङ अनि निरु सुरेश मगरको भने स्वीकार्नुहोला है त।

0: हजुर श्रोत साथी डुम्रे बजार नजरेसम्म यो निकै नै सुमधुर भागलाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पके पनि हाम्रो सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला। श्रोत साथीको रोजाईको गीत रहेको थियो, पुचोकदेखि बोल्दै हुनुहुन्थ्यो डलमायाजी, उहाँको रोजाईको भाका रहेको थियो भने पके पनि यहाँले पनि सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला र साथसाथै हाम्रो सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा सुमधुर सुमधुर भागाहरूलाई सुनिराख्नु भएको छ होला भने श्रोत साथी हामी आजको श्रृंखलामा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ भने अहिलेको लागि भने श्रोता साथी यहाँहरूको लागि कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी दिनतर्फतिर म लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको फरक बार फरक श्रृंखलाको साथमा, हप्ताको साथै दिन यहाँहरूमा उपस्थित हुने गर्दछौ भने श्रोता साथी फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा हामी आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ र आज हामी दिइरहेका पनि छौ र सोमबार नयाँ लोक भाकालाई भने मंगलबार गायन कलालाई कार्यक्रम स्थान दिनेछौ र बुधबारको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका निशालेजो मौलिक भाकालाई भने बिहिबारको श्रृंखलामा रहेर हामीहरू अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। त्यसै गरी शुक्रबारको दिनमा रहेर फेसबुक म्यासेजलाई भने जहाँ चाहिँ हजुरहरूले सूचना सन्देश अथवा केही जानकारीहरू दिन छ भने त्यसै गरी यहाँहरूलाई आफ्नो रोजाईको गीत संगीतहरू सुन्न छ भने हाम्रो रेडियो ठोपाराही 103.8 मेगाहर्जको पेजमा गई जहाँ चाहिँ हामीले श्रृंखलाबद्ध रहेर हामीले चाहिँ त्यहाँ एउटा स्टाटस राखेका हुन्छौं, त्यहाँ चाहिँ यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भने श्रोता साथी अन्तिममा शनिबारको श्रृंखलामा रहेर पुरानो पुरानो भाकालाई कार्यक्रममा स्थान दिनेछौ र हामी यसै गरी आउने गर्दछौ यहाँलाई मनोरञ्जन दिनको लागि हरेक दिन उपस्थित हुने गर्दछौ। र तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी यस कार्यक्रमलाई प्रायोजन गरिएको छ ओम प्रसन्न आभूषण सुनचाली पसलले भने यो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुनचाली सम्बन्धी यहाँलाई थप सेवाहरू चाहिएमा गरगनाहरू खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि खरिद बिक्री गर्न सक्नुहुनेछ। नयाँ नयाँ डिजाइनका गरगनाहरू चाहिएमा यहाँले पसलबाट लिन सक्नुहुनेछ, पसलबाट चाहिँ यहाँले थप सेवाहरू लिन सक्नुहुनेछ भने श्रोत साथी कार्यक्रम सम्बन्धी यो छोटो मिठो जानकारी पनि यहाँहरूमा प्रस्तुत गरिसकेको छु, बताइसकेको छु भने श्रोत साथी आजको श्रृंखलामा रहेर हामीहरू यहाँको रोजाईको गीतलाई स्थान दिनेछौ भने अहिलेको लागि भने कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? यहाँको नाम चाहिँ के होला फेरि एकचोटि बताइदिनुहोस् त। रन बहादुरजी बोल्दै हुनुहुन्छ हजुर। अनि यहाँले आज कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि? फेरि एकचोटि भन्नुहोस् त। फर्कन मुकलानी गीतको बोल सुन्न चाहनुहुन्छ हजुर। यहाँको रोजाईको गीतलाई केही क्षणमा स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। हुन्छ बाई बाई। हजुर वहाँ बोल्दै हुनुहुन्छ श्रोत साथी निकै नै सुमधुर भाका, उहाँले रोज्नु भएको छ साथसाथै पुरानो भाका पनि रहेको छ र यहाँको रोजाईको गीतलाई म केही क्षणमा स्थान दिन्छु भने श्रोत साथी अहिलेको लागि भने चाहिँ यहाँको लागि म मेरो रोजाईको गीतलाई राखिरहेको छु र श्रोत साथीको गीतलाई केही क्षणमा स्थान दिनेछु र अहिलेको लागि भने सान नानीले झुकायो मलाई गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर सबै साथी, यो निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। सान नानीले झुकायो होला गीतको बोल रहेको थियो भने नारायण राई माझी र देवी खर्ती मगरको आवाजमा सजिएको निकै नै रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेको छु। र त्यसै गरी सबै साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्ततर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने जाँदा जाँदै कार्यक्रममा श्रोता साथीको रोजाइको गीतलाई राखिरहेको छु। फर्क मुगला अनि गीतको बोल उहाँले रोज्नु भएको थियो भने यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँ माझबाट भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै अहिलेको लागि भने ओजुर पर्दै विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: This is Radio Dhorbarahi, 103.8 MHz. हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
1: ओके यो झुम्का हेर न है, कस्तो राम्रो फेसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो.
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समय पाइने रहेछ.
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार.
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620.
5: कहाँ जाने?
6: सिधे मयम चिसापानीबाट काठमाडौँ. काठमाडौँबाट
5: मयम चिसापानी अनि बिचमा नझर्ने.
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि.
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो. ल जाम जाम.
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461618 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363.
7: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोपाइटर मिन बहादुर सुनार, 98253919122, 98058800008 र 98460976246.
0: This is Radio Dhorbarahi, 103.8 MHz.
8: Studio Light.
9: Aile, Yusuf Sarbazio. Time Chet Kusatma, Bankewa Kalika Sunsadi Pasal, Dulegaura Help Us Soap, Apne Bhavanma, Sapawala Sunka Adhulik Dijanka Tayari Gorgohana, Rarasi Onusarka Pothor Pinecha, Odor Onusarka Gohana Tayar Gormukosati, Purano Gorgohana, Naya Gohana Sango, Satpir Pony Gorincha, Propaitor Bajiram Sunar, Vinod Sunar, Mobile, Antanobe Excessoti, 95301.
10: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले.
11: So let's make our every moment to the rock. Grab your radio station and take it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi.

0: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईले सुन्दै हुनुहुन्छ रेडियो हर्बारही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईहरुको माझमा चाहिँ सन्डे एपिसोडमा रहिर यिनै ओल्ड नेपाली एभरग्रीन श्रृंखला नै कार्यक्रम सन्देह नै छौ सदाबहारको गीतहरूलाई पनि हाम्रो श्रोता साथीहरूले चाहिँ हामीलाई रेडियो हर्बारही 103.8 मेगाहर्ज अन्तर्मनको आवाजका साथै हाम्रो वेबसाइट www.radiohorbarahi.com.np हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने चाहिँ प्रोग्राम लिएर चाहिँ म छु लक्ष्मी सुन रहन्छु अब एक घण्टाको समय अवधिभरको लागि भने हामी चाहिँ हामीलाई ठिक 4 बजेदेखि 5 बजेको समय अवधिभरको लागि चाहिँ उपस्थित भएका छौँ अहिलेको लागि पनि चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सँगलाई स्थान दिने नै छ भने डाइभरमा माइलो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ जसमा चाहिँ आवाज रहेको छ बादल थापाको भने अहिलेको लागि भने चाहिँ गीत छार्दैछु स्वीकार्नुहोस् है त
1: ए हो र

हजुर, यो संलग्नि कार्यक्रम सन्धिसक्यो भने पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला। र अहिलेको लागि पनि कार्यक्रममा फेरि पनि संलग्न सन्देश दिने नै छौ भने सरकारी जागिरले बोलको गीतलाई चाहिँ कार्यक्रम सन्देश दिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर, यससँगलाई पनि कार्यक्रम स्थान दिइसक्यो भने आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ यिनै सदाबहारका गीतहरूलाई नै कार्यक्रम स्थान दिइरहेको छ। पक्का पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र यसरी नै हामी चाहिँ हप्ताको सदिन फरक फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने आज चाहिँ हामी तपाईँहरूको माझ सन्डेको एपिसोडमा रहेको छौँ र अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छौँ। अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा वारी जमुना पारी जमुना बोलको यो गीत चाहिँ कार्यक्रममा स्थान दिने नै छौँ र यो गीत छाड्दै हामी तपाईँहरूको माझमा चाहिँ छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामीसँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
6: दिदी पनि नबजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-166-34-372।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
9: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 065-571-240।
8: आस्था अन
10: अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाजेपानी
11: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
10: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाते पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
12: सबै यही आउँदो साउन 9 गते दोस्रो शनिबार
13: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओजी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
14: उपचार हुने रोगहरू
13: नयाँ पुराना नङ तथा छालाको दागको उपचार
14: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
13: पाल झर्ने समस्या
14: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
13: टाउको तथा शरीरको चाया
14: बुढेसकालमा छाला चिलाउने रोग
13: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
14: छाला तथा यौनाङ्गमा आउने मुसा
13: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
14: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
13: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा
15: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 9853519122 9808 र 9460769246
16: This is Radio Dhorbarahi 103.8 MHz.
17: हजुर केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज चाहिँ हामी तपाईँहरूको माझमा सन्डेको एपिसोडमा रहेर यिनै सदाबहारको गीत उल्लाने कार्यक्रम स्थान दिइरहेको छ भने हाम्रो श्रोता साथीले चाहिँ हामीलाई हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छौ तपाईँहरूको माझमा भन्ने झम्की गुलेली बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस् है त

हजुर यो संक्रमण कार्यक्रम सुन्दैसक्यौं भने आज चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहिँ हामी चाहिँ सन्डे क्यापिसोडमा रहेर सदाबारका गीतलाई कार्यक्रम सुन्दैछौँ भने मन्डे क्यापिसोडमा चाहिँ बिहानको सङ्घलाई कार्यक्रम सुनिदिनेछौँ। त्यसै गरी ट्युसडे क्यापिसोडमा चाहिँ लेटेस्ट सङ्घलाई भने वेडनेसडे क्यापिसोडमा चाहिँ रक सङ्घलाई र त्यसै गरी थर्सडे क्यापिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्घलाई भने फ्राइडे क्यापिसोडमा चाहिँ नेपाली अकौष्टिक अनप्लग म्यासबाट कभर सङ्घलाई नै कार्यक्रम सुनिदिरहेको छौँ। हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भने आशा रह्यो। र यति बेलाको समयमा भने पानी परिरहेको छ, हाम्रो श्रोता साथीहरूले चाहिँ आफ्नो ख्याल पनि गरिराख्नु होला। बारी पहिरोको धेरै सम्भावना हुने भएकाले आफ्नो लागि चाहिँ पहिले नै सुरक्षित भएर बस्नु होला भन्दै अहिलेको लागि पनि चाहिँ धेरै कुराकानी नगरिकन कार्यक्रममा सङ्घलाई सन्देह नै छ भने साली मन पर्यो बोलको गीत चाहिँ कार्यक्रम सन्देह नै छ। अहिलेको लागि पनि चाहिँ गीत सार्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, अहिलेको लागि फेभन ढिला नागरिकन कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने नै छौ भने अहिलेको लागि तपाईँहरूको माझ सङ्घलाई स्थान दिने नै छु। चोली राम्रो पालपाली ढाका गोपालको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ र अहिलेको लागि यो गीत सार्दै हामी छोटो विश्राम जाने नै छौँ। त्यति बेलाको समय भरको लागि हामी सँगै रहनु।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
5: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायु गोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
4: आइल्स फिसर फिस्टुला बेरु फर्कने र पीएनएस को सफल उपचार
5: पिनास नाकको एलर्जी नाकमा मासु तलाएको
4: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
5: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
4: नसा तथा वात सम्बन्धी रोगहरू ढाड कमरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
5: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छारा सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता डेङ्गु रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
8: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ।
6: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
6: प्रोप्राइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465-10950।
10: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
9: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98560625265 र 98468164145।
13: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
14: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
13: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
15: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
16: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560557731, 98066557731।
17: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ। प्रभु आफ्नो सबै अनुमान भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
18: मङ्गल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
19: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560202779।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.3.8 MHz अन्तर्मनको आवाज भने आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ सन्डेका विश्वमा रहेर यिनै संघलाई नै कार्यक्रम स्थान दिइरहेको छ भने सदाबहारका गीतहरूलाई पनि अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संघले स्थान दिने नै छु ढिला नगरिकन भने तपाईँहरूको माझमा हेर्दा राम्रो माछा पुत्री बोलको गीत आज कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस्

हजुर, यो रमाइलोसँग पनि कार्यक्रम सन्देश सकेको छौ भने आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै सदाबहारको गीत लाने कार्यक्रम सन्धिरह्यौ। अब चाहिँ हामी भोलि तपाईँहरूको माझमा चाहिँ पक्कै पनि ब्यान्डको सँगलाई लिएर उपस्थित हुने नै छ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ र जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा फेरि पनि सँगलाई सन्दिने नै छौ भने ओइ झुमा झुमा झुम्का वाली बोलको गीत चाहिँ कार्यक्रम सुनिदिने नै छौ भने अलिक लाइभ भने यसो ढिला नगरिकन यो गीतलाई छाड्दैछु र पानी परिरहेको छ। सम्पूर्ण श्रोता साथीहरू चाहिँ एकदम सुरक्षित साथसँग घरमै बस्नु होला भन्दै अहिलेको लागि भने यसो कार्यक्रममा यो गीत छाड्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि विदा हुने आगे चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: दाइ पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एकैछिन बिग्रियो
2: खै दिनुस् त ए ए चिन्ता नगर्नुस् तपाई द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाइ
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
6: एक्ला एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ
1: विश्वकप
6: यस विश्वकप अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ
1: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट
6: Managed by Your Choice, GK Sound and Lighthouse Dulegaonda.
1: नोट हामी कहाँ एलजी गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
8: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
8: हो त है सामान लिन टाढा किन जानु पर्यो र
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
1: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 62220
11: 103.8 अन्तर्मनको आवाज
12: स्टुडियो तालचेर
13: अहिले साँझको 5 बज्यो
14: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार
0: ढोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304
17: नमस्कार रेडियो ठोबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ठोबाराही हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् पोखरा महानगरपालिकाले बसबाग क्षेत्रमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ महानगरले सार्वजनिक गरेको सूचनामा 574 परिवार समेटिएका छन् जसअनुसार 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेका छन् भने 233 परिवारलाई अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ बाँकी 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको हो। बसभागमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनका लागि जग्गा खोज्न गत जेठ 12 गते 3 छुट्टा छुट्टै समितिहरू गठन गरिएका थिए। सार्वजनिक नामावलीमा कुनै दावी विरोध भएमा वा विवरण सच्याउनु परेमा 7 दिनभित्र निवेदन दिन सकिनेछ। महानगर प्रमुख आचार्यले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा निवेदन दिन अनुरोध गर्नुभएको छ। महानगरले छानबिनपछि आगामी साउन 10 गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। पूर्व न्यायाधीश शंकर बराल संयोजकत्वको समितिलाई बसभागको जग्गाको वास्तविक अवस्था पहिचान गर्ने जिम्मा दिएको थियो। 3 सदस्यीय यस समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव हुनुहुन्थ्यो। समितिले जग्गाको सट्टापट्टा बिक्री र क्षतिपूर्ति सम्बन्धी गुनासोको सत्य तथ्य जाँच गरी प्रतिवेदन बुझाइसकेको छ। यसैगरी वडा नम्बर 17 वडाध्यक्ष राधिका शाही योगी संयोजकत्वको समितिलाई सुकुम्बासी व्यवस्थापनका लागि जग्गा पहिचानको जिम्मा दिएको थियो। उक्त समितिले सुकुम्बासी राख्न सकिने सम्भावित सरकारी तथा सार्वजनिक जग्गाको खोजी गरी महानगरलाई सिफारिश समेत गरिसकेको छ। त्यसै प्रशासन महाशाखा कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा सुकुम्बासी समस्या सहजीकरण समिति गठन भएको थियो। तिवारी नेतृत्वको समितिले महानगरमा सुकुम्बासीका रूपमा निवेदन दिएका 572 जनाको दावी छानबिन गरेको छ। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहु जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका 6126 थान मिसिल मध्ये 3307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2065 थान मिसिल मध्ये 1999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहु जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा पानीका कारण जलेका 6126 थान मिसिल मध्ये 3307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान

अदालतका उप रजिस्ट्रार निल प्रसाद पानेरूले जानकारी दिनुभएको हो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइरहेको छ। उच्च अदालतका साथ कास्की जिल्ला अदालतका 76 र तनहुँ जिल्ला अदालतका 2751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ। उहाँले मिसिल पुनः प्राप्त हुने क्रम जारी रहेकाले संख्यामा केही खटबर हुन सक्ने बताउनु भएको हो। पुनरावेदनका लागि सर्वोच्च अदालतका मुद्दाका मिसिल सर्वोच्च अदालतमै चलेका कारण नष्ट भएका उच्च अदालतमा मिसिलको संख्या थप बढ़ने देखिएको आरोप रजिस्ट्रार पुनेरूको भनाइरहेको छ। आगजनीमा परि नष्ट भएका मिसिल प्राप्तिका लागि उच्च अदालतले बनाएको मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका अनुसार मिसिल पुनः प्राप्त गरिएको हो। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा अदालतहरूमा आगजनी हुँदा मुद्दाका मिसिल सहित महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए। बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहिबार बिहान पोखरा मुगलिन सड़क खण्डमा विशेष चालक सचेतना अभियान सञ्चालन गरेका छन्। बिहान 4 बजेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत 31 वटा 2 पाङ्रे 43 वटा साना 4 पाङ्रे तथा 56 वटा ठूला सवारी साधन गरी कुल 130 चालकलाई सड़क सुरक्षा लेन अनुशासन गति नियन्त्रण तथा ट्राफिक नियमको पालना बारे जनकारी दिँदै सचेत गराएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायक उपरीक्षक दलिलका प्रसाद घिमिरेले पछिल्लो समय मानवीय लापरवाही तीव्र गति र ट्राफिक नियमको व्यवस्थाका कारण सवारी दुर्घटना बढ़दै गएकाले दुर्घटना हुनु अघि नै चालकलाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनु भएको हो। प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार वर्षायामका कारण सड़क चिप्लो हुनका साथै कतिपय स्थानमा पहिरो र ढुंगा खस्ने जोखिम रहेकाले चालकले विशेष सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ। चालकको सानो लापरवाहीले ठूलो मानवीय क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षित यात्राका लागि सबैले जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड़ दिनुभएको हो। नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालले गण्डकी र कर्णाली प्रदेशमा आँखा स्वास्थ्य सेवा विस्तार गर्न वार्षिक कार्ययोजना गोष्ठी गरेको छ। पोखरामा शनिबार आयोजित सो गोष्ठीमा चालू वर्षका लागि रणनीति र कार्ययोजना तयार गरिएको हो। यसमा दुवै प्रदेशका आँखा अस्पताल र आँखा उपचार केन्द्रका प्रतिनिधिहरू सहभागी रहेका थिए। गोष्ठीमा नेत्र विशेषज्ञ र सरकारवालाहरूको सेवाको पहुँच बढ़ाउने विषयमा गहन छलफल गरेको हो। उनीहरूले गत वर्षका उपलब्धि र प्रगतिको विस्तृत समीक्षा समेत गरेका छन्। समुदाय स्तरमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा पुर्याउन रणनीतिक योजना बनाएको छ। सेवाको प्रभावकारिता बढ़ाउन सहभागीहरूले आफ्ना अनुभव आदान प्रदान गरेको हो। उनीहरूले आगामी वर्षका लागि ठोस कार्ययोजना तर्जुमा गरेका छन्। नेपाल नेत्र ज्योति संघका महासचिव भरत बहादुर चन्दले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको हो। उहाँले आँखा स्वास्थ्य सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउनु पर्नेमा जोड़ दिनुभएको हो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश सभापति दिलबहादुर छेत्रीले पनि सम्बोधन गर्नुभएको हो। कार्यकारी निर्देशक शैलेश कुमार मिश्रले सेवा विस्तारका चुनौती र समाधानका उपायबारे चर्चा गर्नुभएको हो। गोष्ठीको अध्यक्षता वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले गर्नुभएको हो। यस अवसरमा संघका विभिन्न निकायका प्रतिनिधि र सरकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका 15 र 17 सीमानामा पर्ने रातो पहिरोमा नदीले कचान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो। पहिरोको कारण नदी थुनिएपछि पानी पूर्ण रूपमा निकास हुन सकेको छैन। पहिरोले थुनिएको स्थानभन्दा माथिल्लो भागमा पानीको सतह करिब 50 मिटर माथिसम्म बढ़ेको छ। उत्तरी गोर्खाको धार्सी गाउँपालिकामा निर्माणाधीन 4.6 मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब 96 करोड़ रूपियाँको लागतमा बुढ़ी गण्डकी हाइड्रो पावर

0: कम्पनी प्रालीले निर्माण गरिरहेको यस आयोजनाको भौतिक प्रगति 70% भन्दा बढ़ी भइसकेको छ। विक्रम सम्म 2081 पुष महिनाबाट निर्माण शुरू गरिएको यस आयोजनाका लागि आवश्यक 2,286 मिटर पाइपलाइन मध्ये 1,000 मिटर जडान भइसकेको छ। त्यस्तै विद्युत गृहको 70% र हेडबक्सको 75% निर्माण कार्य सकिएको कम्पनीले जनाएको छ। प्रबन्धक घिमिरेका अनुसार ढिलोमा आगामी मंगसिर महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी माघदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन शुरू गर्ने लक्ष्य राखिएको छ। निर्माणका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोत साधन पर्याप्त भएकाले निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा कम्पनी विश्वस्त रहेको छ। दार्जे गाउँपालिका 4 र 5 को सिमानामा पर्ने जेर्बु खोलामा निर्माण भइरहेको यस आयोजनामा करिब 2,286 मिटर माथिबाट पानी झारेर विद्युत उत्पादन गरिनेछ। उत्पादित विद्युतलाई माछा खोला क्षेत्रमा रहेको विकास हाइड्रो पावरको प्रसारण संरचनामा जोड़ी थादिङको बसेरी सल्यानचार हुँदै राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गर्ने योजना रहेको छ। लमान्ताङ गाउँपालिका 4 जुनजुङका खाजाङ ग्याछो गुरूङको एउटे खोरका 25 च्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेका छन्। परम्परागत खोरमा तारबार सहितको पर्खाल नागेर खोरभित्र पसेको चितुवाले घाइते बनाएका च्याङ्ग्रा समेत उपचारको क्रममा मरेपछि क्षतिपूर्ति बापत एकबाट 2,19,500 रूपियाँ प्राप्त गर्नुभएको हो। आर्थिक वर्ष 2080-81 लोकेखर दामोदर कुञ्ज गाउँपालिका 2 डाकमरका किसान मिङमा गुरूङले एउटै खोरका 77 च्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरे बापत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र गाउँपालिकाबाट 10,85,000 राहत प्राप्त गर्नुभएको हो। तनहुको दुलेगोडाबाट प्रसारित रेडियो ठोरपाराहीले आफ्नै सपनाको 15 वर्ष पूरा गरेको अवसरमा विचार गोष्ठी कार्यक्रम सहित वार्षिक उत्सव मनाउने भएको छ। सोमबार वार्षिक उत्सवको अवसरमा दुलेगोडामा आजको सन्दर्भमा रेडियो विषयमा विचार गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा सुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, भीमात नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, हरिनाश गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, नेपाल पत्रकार महासंघ तनहु शाखाका अध्यक्ष धनपति अधिकारी सहित विभिन्न क्षेत्रका व्यक्तिहरूले विचार प्रस्तुत गर्नुहुनेछ। साथै संचारको क्षेत्रबाट समेत साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी कञ्जगी प्रज्ञा प्रतिष्ठानकी सदस्य प्राज्ञ टुका देवी पौडेल आचार्यलाई रेडियोले सम्मानित गर्ने भएको छ। समाचार सूचना र विभिन्न विधाका कार्यक्रम मार्फत नागरिकलाई सुसूचित पार्दै आएको रेडियोले प्रसारणलाई प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभएको हो। विश्वकर्माका अनुसार रेडियो तनहु सहित स्याङ्जा, कास्की र नवलपुर जिल्लामा सुन्न सकिनेछ। मध्यपहाड़ी लोकमार्ग आयोजनाले सड़क डिभिजनमा हस्तान्तरण नगर्दै सड़क अतिक्रमण गरेर घरचहरा बनाउने क्रम बढ़ेको छ। लोकमार्गको कतिपय स्थानमा घरचहरा र अन्य संरचना बनाएर सड़क साकुरो पारिएको छ। काठीखोला गाउँपालिका 6 को इनार पानीमा घडेरी बनाउन सड़कको सेफ्टी वाल समेत भत्काएको छ। गलकोट बरिकट र निशीखोलाको बजार क्षेत्रमा पनि सड़कको नालीमै ल्याएर घरटहरा बनाउने होड रहेको छ। मध्यपहाड़ी लोकमार्ग आयोजना कार्यालय पर्वतले कतिपय स्थानमा भएको सड़क अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति र स्थानीय तहलाई पत्रचार समेत गरेको छ। आयोजनाले अतिक्रमणले सड़कमा जोखिम बढ़ेको सामान्य मापदण्डको पनि ख्याल नगरिएकोले अतिक्रमण रोक्न निर्देशन दिए पनि स्थानीय तहले मापदण्ड नबनाइदिँदा कतिपय काममा अप्ठ्यारो परेको आयोजनाका प्राविधिकहरूले बताएका छन्। हस्त साझ 5 बजेको ढोरपरा हेडर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरूङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 1100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगुडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
4: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
5: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री,
4: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
5: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
6: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
5: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9856031053।
7: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
8: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
7: कहाँ?
8: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर सहताउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
9: कहाँ जाने?
10: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयम चिसापानी,
7: अनि बीचमा नझर्ने?
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
4: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9235526663 पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
4: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
13: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
15: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656999 छ।
16: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
17: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
16: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
17: त्यसो भए कहाँ जाने त कान्छा?
16: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
17: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
18: We'll be right back. हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटर बेरिंग बेल्ट कैपसिटर मिल्का जाली नट बोल्ट मोबिल गेयरवेल टूटी मोबिल इंजिन ओइल तथा संपूर्ण मेसिन का पार्ट पुर्जा पाइन का साथ अनुभवी मेकानिक द्वारा मरमत
17: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गौंदा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
19: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किन मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए के बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141335622।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461556044।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलटमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97 36 45 845 वेबसाइट www.gandakiuniversity.edu.np।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: एडमिशन ओपन
4: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलेटेड टू पोखरा यूनिवर्सिटी
3: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
4: बैचलर प्रोग्राम
3: 4 years program of Bachelor in Business Administration BBA
4: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
3: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
4: Forms are available at college administration at 9 a.m. to 3 p.m.
3: Science and Management both stream can apply
4: Last date of form submission 26 Ashar 2018
3: Entrance exam 29th Ashar 2083.
4: Enter to learn, go for to start.
3: Further details: Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
8: अहिले साँझको 6 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
9: कंग्रेस भित्रको आन्तरिक मेलमिलापको प्रयास असफल भएको इतर पक्षको निष्कर्ष पार्टी एकता संकटमा परेको ठहर।
10: नारायणगढ मोगलिन सड़कमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाई पहिरोले अवरूद्ध कोदारी सड़क खुलाउने प्रयास जारी।
9: काठमाडौँको कुलेश्वरबाट 2 लागू औषध कारोबारी प्रहरीको नियन्त्रणमा गोली लागेर 1 जना घाइते।
10: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु बेपत्ता 14 जनाको खोजी कार्य जारी।
9: र अन्तिम एक दिवसीय क्रिकेटमा भारत विरूद्ध इंग्ल्याण्ड टस जितेर ब्याटिङ गर्दैछ।

0: प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। नेपाली कंग्रेस भित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षसँग भएका वार्ता र सम्वाद निष्कर्षविहीन बनेपछि संस्थापन इतर पक्षले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मीन बहादुर विश्वकर्माले पटक पटक भएका छलफलबाट पार्टी एकता कायम गर्ने अपेक्षा पूरा हुन नसकेको बताउनुभयो। उहाँले पार्टी नेतृत्वले अनावश्यक लचकता धैर्यता पार्टी नेतृत्वले आवश्यक लचकता धैर्यता र सकारात्मक पहल नदेखाएकाले सहमति जुट्न नसकेको आरोप समेत लगाउनुभयो।
4: झगडा कुन दिन हुन्छ टुङ्गो हुँदैन, मेलमिलापको आशा गरिरहने हो। त्यसैले आज हामी मेलमिलाप चाहिँ वार्ता भइराखेको छ, छलफल भइराखेको छ, तर त्यो सार्थक भएन र त्यो चाहिँ उपलब्धिमूलक भएन आजका मितिसम्म। त्यसैले यो कमजोर भयो। अब अल्म लिएर नबस्ने, अब नयाँ कार्यदिशा पनि तर्फ पनि लाग्नुपर्छ भनेर राष्ट्रिय भेलाको आयोजना गर्ने कुरा गरेका हौं।
3: इतर पक्षले सानेपा स्थित पार्टी नेतृत्वबाट समस्या समाधानका लागि पर्याप्त तत्परता नदेखाएको निष्कर्ष निकाल्दै अब सम्पर्क कार्यालयबाट आफ्ना गतिविधि थप प्रभावकारी रूपमा अघि बढ़ाउने जनाएको छ। यस्तै आगामी साउन 6 गते कंग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस काठमाण्डको प्रज्ञा भवनमा मनाउने निर्णय पनि गरिएको छ। कार्यक्रम व्यवस्थापनका लागि प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। सोही कार्यक्रममा राष्ट्रिय भेलाको मिति, समय र स्थान सार्वजनिक गरिने इतर पक्षले जनाएको छ।
5: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई जनताको आवाजलाई संसदमा तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा प्रस्तुत गर्न निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उक्त निर्देशन दिनुभएको हो। अध्यक्ष ओलीले संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गर्नुभयो। कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादल, उपाध्यक्ष पृथ्वी सुब्बा र केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई जनताको आवाजलाई संसदमा तथ्य तर्क अध्ययन सहित सशक्त रूपमा प्रस्तुत गर्न निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय संसदीय विभागले आज पार्टी

0: कुमारी अरियाल लगायतले प्रशिक्षण दिनुभएको थियो।
1: प्रहरीले काठमाडौँको कुलेश्वरमा गोली चलाएर लागू औषध कारोबारी दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले आज कुलेश्वरको पुल नजिकै गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो। यस क्रममा प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। लागू औषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाउनु परेको ब्यूरोले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबाट ठूलो मात्रामा लागू औषध समेत बरामद भएको छ।
0: चितवन प्रशासनले चालकलाई बर्खायाममा सड़क खुले लगत्तै हतारमा सवारी साधन ओभरटेक नगर्न आग्रह गरेको छ। नारायणगढ़ मुगलिन सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालकलाई यस्तो आग्रह गरेको हो। आज बिहान नारायणगढ़ मुगलिन सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा 30 जना घाइते भएका थिए। दुर्घटनापछि केही समय सवारी आवागमन समेत अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख उपरीक्षक रामेश्वर पौडेलले मुगलिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनुभयो। उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको छ। प्रहरी प्रमुख पौडेलले ओभरटेकले दुर्घटना बढ़नुका साथै लामो सवारी जाम हुने, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताउनुभयो। बाढ़ी पहिरो जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले गइराति 10 बजेदेखि नारायणगढ़ मुगलिन खण्ड सड़क खण्ड र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो।
1: अरनीको राजमार्ग अन्तर्गत कोदारी सड़क आज साँझसम्म सञ्चालनमा ल्याउने गरी प्रयास भइरहेको छ। पहिरोका कारण अवरूद्ध रहेको सिन्धुपाल्चोक स्थित अरनीको राजमार्ग अन्तर्गत कोदारी सड़क आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको सड़क विभागले जनाएको हो। मौसम अनुकूल रहे सड़क आजै साँझदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको विभागको भनाइ छ। सड़क विभागका महानिर्देशक विजय जयसीले ठूलो वर्षा नभए आज साँझबाट र वर्षा निरन्तर भए भोलिदेखि सड़क सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो। देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण राजमार्गमा पहिरोको जोखिम बढ़िरहेकाले सड़क विभागले आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
0: गण्डकीका तीन अदालतमा जलेका 3,300 मिसिल पुनः प्राप्ति भएका छन्। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहु जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका 6,126 थान मिसिल मध्ये 3,307 थान मिसिल पुनः प्राप्त भएका हुन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2,065 थान मिसिल मध्ये 1,999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहु जिल्ला अदालतमा जलेर नष्ट भएका 3,804 थान मिसिल मध्ये 1,068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उप रजिस्ट्रार नील प्रसाद पनेरूले जानकारी दिनुभयो। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालतका साथ कास्की जिल्ला अदालतका 76 र तनहु जिल्ला अदालतका 2,751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
3: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट।

0: डिफरेंस भएको
1: सुरक्षा घरको सात जीवन भरको
2: यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्की थाइल्याण्ड प्रस्थान गर्नुभएको छ। संयुक्त राज्य अमेरिकाको प्रमुख संघीय अनुसन्धान ब्यूरो एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन एआईजी कार्की आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभएको हो। आईजीपी कार्कीको टोलीमा प्रहरी परीक्षक एसपी धर्मराज भण्डारी पनि सहभागी हुनुहुन्छ। कार्यक्रम दुई दिन चल्नेछ। कार्कीको अनुपस्थितिमा निमित्त आईजीपीको जिम्मेवारी प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी राजन अधिकारीलाई दिइएको छ।
3: बागमती प्रदेश सरकारले प्रदेशवासीको समस्या बुझ्न तथा समाधान खोज्ने उद्देश्यले हेलो सीएम कक्ष स्थापना गर्ने भएको छ। प्रदेशवासी नागरिकले भोग्नु परेको समस्या गुनासो र उजुरीलाई सात दिनभित्र फर्चोट गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अत्याधुनिक प्रविधि सहितको हेलो सीएम कक्ष स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। पश्चिमी अफगानिस्तानको निमरोज प्रान्त स्थित मरूभूमि हुँदै इरान प्रवेश गर्ने क्रममा पाँच जनाको मृत्यु भएको छ भने चौध जना बेपत्ता भएका छन्। उनीहरू सीमा पार गर्ने क्रममा मरूभूमिमा अलपत्र परेका थिए। सुरक्षाकर्मीले निमरोज प्रान्तको मरूभूमिबाट पाँच जनाको शव फेला पारेका हुन्। इरान प्रवेश गर्ने उद्देश्यले हेलमण्ड र निमरोज प्रान्तमा फैलिएको दुर्गम मरूभूमि क्षेत्र हुँदै अघि बढ़ेको अफगानी नागरिकहरूको 19 जनाको समूहमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। स्थानीय अधिकारीका अनुसार उक्त समूह मरूभूमिमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ। अत्यधिक गर्मी र पानीको अभावका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। बेपत्ता रहेका 14 जनाको खोजीका लागि सुरक्षाकर्मीले अभियान सञ्चालन गरिरहेका छन्। उद्धार कार्य जारी रहेको अधिकारीले बताएका छन्।
3: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल अहिले भइरहेको छ। भारत विरूद्ध इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ। लर्ड्समा इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। ताजा अवस्थामा इंग्ल्याण्डले 32 ओभरको खेल चलिरहँदा एक विकेट गुमाएर 194 रन बनाएर खेलिरहेको छ। तीन खेलको एक दिवसीय सिरिजमा दुवै टोलीले एक एक खेल जितेका छन्। आजको खेल जित्दै दुवै टोली सिरिजमाथि कब्जा गर्न चाहन्छन्। पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेलमा घरेलु टोलीले भारतलाई पाखा लगाएको थियो। भारत र इंग्ल्याण्ड बीच अहिलेसम्म कुल 112 एक दिवसीय खेल भएका छन्। यी खेलमध्ये भारतले 62 खेल जित्दा इंग्ल्याण्डले 45 खेल आफ्नो पक्षमा पारेको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: कंग्रेस भित्रको आन्तरिक मेलमिलापको प्रयास असफल भएको इतर पक्षको निष्कर्ष, पार्टी एकता संकटमा परेको ठहर।
3: नारायणगढ़ मोगलिन सड़कमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कड़ाई, पहिरोले अवरूद्ध कोदारी सड़क खुलाउने प्रयास जारी।
4: काठमाडौँको कुलेश्वरबाट 2 लागू औषध कारोबारी प्रहरीको नियन्त्रणमा गोली लागेर एकजना घाइते।
3: अफगानिस्तानको मरूभूमि हुँदै सीमा पार गर्ने क्रममा 5 जनाको मृत्यु, बेपत्ता 14 जनाको खोजी कार्य जारी।
4: र अन्तिम एक दिवसीय क्रिकेटमा भारत विरूद्ध इंग्ल्याण्ड टस जितेर ब्याटिङ गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: एक सय 103.8 अन्तर्मनको आवाज।
0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू:
0: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062065 र 9848064145।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868161887।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्षे स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 9736345845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
4: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
3: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
4: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
8: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
8: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
8: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
9: ल, किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि।
1: यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0625712440
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
2: ए हो र ल त ल
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98562192
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
6: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
5: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
6: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
8: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
7: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
7: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
9: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461596 छ
10: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460069246।
13: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो आत्मघर अन्तरको आवाज, हामीलाई सुन्दै गर्नुहोला। नमस्ते।

0: ए सन्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
3: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241 84264 र 98141 53305।
5: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
5: हस मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560 62891। होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
10: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रि हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9861 53 507।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
15: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज।

0: कहाँ जाने?
1: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
0: मयम चिसापानी अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
7: स्टुडियो लाइन अहिले साँझको 7 बज्यो।
4: टाइम चेक को साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461549304।
10: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
11: कंग्रेस भित्रको किचलो छताछुल्ला एकताका लागि भएको प्रयास सार्थक हुन नसकेको उत्तर पक्षको निष्कर्ष, यही महिना काठमाडौँमा छुट्टै राष्ट्रिय भेला आयोजना गर्ने घोषणा।
10: रेडियो ढोरबराईले भोलि 15 वार्षिक उत्सवको अवसरमा विचार गोष्ठी सहित ढोरबराई उत्सव मनाउने, वर्तमान समयमा रेडियोको प्रभाव बढ़ाउन सुझाव संकलन गरिने।
11: सड़क र संसद दुवैबाट संघर्षको मोर्चामा रहेको एमाले अध्यक्ष ओलीको दावी, सुशासन प्रवर्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको कांग्रेस सभापति थापाको भनाई।
10: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो आक्रमणको दायरा थप विस्तार गर्ने इरानको चेतावनी
11: फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना बीच खेल हुँदै दुले गौड़ामा पनि ठूलो पर्दामा विश्वकपको फाइनलको प्रत्यक्ष प्रसारण गरिने
10: अब समाचार विस्तारमा सुन्नुहोस् नेपाली कांग्रेसको संस्थापन इतरपक्षीले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनैतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ काठमाडौँको चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्व एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ पार्टीभित्र उत्पन्न नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विभाजनको घारमा पुर्याएको बैठकको निष्कर्ष रहेको छ संस्थापन इतरपक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ संस्थापन पक्ष व्यवहारमा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतरपक्षको ठहर रहेको छ यद्यपि पार्टी उपसभापति विश्वप्रकाश शर्मा मार्फत आएका प्रस्तावहरूमाथि छलफल गर्दै इतरपक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका बुदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ
11: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले देशैभरिका बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारलाई 4 महिने निर्देशन दिएको छ बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवाधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अगाडि बढ़ाउन निर्देशन दिएको हो समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राखेर तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ यस्तै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ समितिले बालबालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सूचित गराउनु भएको छ समितिको प्रतिवेदन अनुसार देशैभरिका 10 बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि अहिले 1195 जना बालबालिका आश्रित रहेका छन् पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित ती सुधार गृह मध्ये 4 वटामा मात्रै विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ
10: महिला बालबालिका लैंगिक तथा यौनिक
11: पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सूचित गराउनु भएको छ समितिको प्रतिवेदन अनुसार देशैभरिका 10 बाल सुधार गृहको कुल क्षमता 1085 जना भए पनि

0: निरीक्षणका क्रममा शौचालय अस्वच्छ भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटा ठाउँमा राखिएको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। पहिलो चरणमा दुई वर्ष मुनिका 20 जना बाल बालिका उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 बालक र 8 बालिका रहेका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सड़क र संसद दुवैबाट संघर्षको मोर्चामा रहेको दावी गर्नुभएको छ। आज एमाले सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुवै मोर्चा सशक्त बनाएर जाने बताउनुभयो। हामी दुईवटै मोर्चाको संघर्षमा छौं, एउटा सड़क संघर्षको मोर्चा र अर्को संसद संघर्षको मोर्चा, ओलीले भन्नुभयो। अहिले सड़क र संघर्षको मोर्चामा पनि अलिकति धक्का खाएको उहाँले बताउनुभएको छ। अहिलेको राजनीति परिभाषा विहीन, नीतिविहीन, दिशाविहीन, थितिविहीन रहेको बताउँदै उहाँले त्यसलाई एमालेले संघर्ष गरेर ठिक ठाउँमा ल्याउने दावी गर्नुभयो। अहिले भनेको सरकार र परिवर्तनको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट शुरू भएको उहाँको भनाई छ। त्यस विरूद्ध एमाले सशक्त भएर संघर्ष गर्ने ओलीले बताउनुभयो।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासन प्रवर्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको बताउनु भएको छ। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता मान्य नहुने स्पष्ट पार्नु भएको छ। समावेशितालाई अझ व्यापक र सुदृढ़ बनाउने विषयमा हाम्रो पूर्ण समर्थन रहने, तर यसलाई संकुचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती गर्ने कार्य कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्नु भएको हो। संविधानका अन्य पक्षहरू भने छलफल र परिमार्जन गर्न सकिने उहाँको भनाइ छ। विशेष गरी शासकीय स्वरूपको विषयमा भइरहेका बहसहरूप्रति संकेत गर्दै उहाँले यसमा खुला छलफल गर्न कांग्रेस तयार रहेको जानकारी दिनुभएको छ। पछिल्लो समय सड़क र विभिन्न राजनीतिक वृत्तमा चर्चामा रहेको प्रत्यक्ष निर्वाचित कार्यकारीको मागको सन्दर्भमा उहाँले आफ्नो अनुभवका आधारमा यस विषयमा विमर्श गर्न सकिने बताउनु भएको छ। थापाले नौजवान पुस्ता र नयाँ राजनैतिक शक्तिहरूले उठाउँदै आएका शासकीय स्वरूप परिवर्तनका मागहरूलाई सम्बोधन गर्दै राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार यी विषयमा साझा निष्कर्ष पुग्न सकिने पनि बताउनु भएको छ।
1: नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अगाडि सारेको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभएर प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्व अरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग निर्देशन प्राप्त हुने उहाँको विश्वास रहेको छ। पार्टीले विज्ञहरूको रूचि र क्षमताको क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार पार्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन मुद्दा संकलन केन्द्र समिति स्थापना गर्ने जनाइएको छ।
0: तनहुको दुलेगौड़ाबाट प्रसारित रेडियो ढोरबाराहीले आफ्नो स्थापनाको 15 वर्ष पूरा गरेको अवसरमा विचार गोष्ठी कार्यक्रम सहित वार्षिकोत्सव मनाउने भएको छ। सोमबार भोलि वार्षिकोत्सवको अवसरमा दुलेगौड़ामा आजको सन्दर्भमा रेडियो विषयमा विचार गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, विमान नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, हरिनाश गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष धनपति अधिकारी सहित विभिन्न क्षेत्रका व्यक्तिहरूले विचार प्रस्तुत गर्नुहुनेछ। साथै संचारको क्षेत्रबाट समेत साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएकी गण्डकी प्रज्ञा प्रतिष्ठानकी सदस्य प्रज्ञा टुकादेवी पौडेल आचार्यलाई रेडियोले सम्मानित गर्ने भएको छ। समाचार सूचना र विभिन्न विधाका कार्यक्रम मार्फत नागरिकलाई सुसूचित पार्दै आएको रेडियोले प्रसारणलाई प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरेको स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभएको छ। विश्वकर्माका अनुसार रेडियो तनहुर सहित स्याङ्जा, कास्की र नवलपुर जिल्लामा सुन

0: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई आइतबार आज चितवनमा विद्यार्थीहरूले कालो झण्डा देखाएर विरोध गरेका छन्। मन्त्री पोखरेल सहभागी भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक माग र सन्तुष्टि व्यक्त गर्दै कालो झण्डा प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले कालै बेलुन समेत उडाएर मन्त्री पोखरेलको आलोचना गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले बालेन्द्र शाह नेतृत्वको सरकार विरूद्ध नाराबाजी पनि गरेका थिए। शिक्षा मन्त्रीलाई कालो झण्डा देखाइएको स्थानमा सयौंको संख्यामा सुरक्षाकर्मी उतारिएको थियो। विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।
1: चीनतर्फ बढ्दै नेपाली वस्तुको निर्यात बढ्दैछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनतर्फको निर्यात अघिल्लो वर्ष 46.6% बढ़ेकोमा आर्थिक वर्ष 2081-82 1.6% बढ़ेर 2,63 अर्ब कायम भएको छ। चीनतर्फ मुख्यतया उनी गलैचा हस्तकलाका सामानहरू तयारी पोशाक लगायतका वस्तुहरूको निर्यात बढ़ेको छ। हालै अद्यावधिक गरिएको व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजनामा उल्लेख रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 2079-80 85-85 व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना अध्यावधि गरेको हो। अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष 4.3% कमी आएकोमा आर्थिक वर्ष 2081-82 6.7% वृद्धि भई 49 अर्ब 71 करोड़ कायम भएको छ। अन्य मुलुकतर्फ मुख्यतया पश्मिना संगीत वाद्ययन्त्रहरू वा तीनका पार्ट्स तथा एक्सेसरीज चौचौ नेपाली कागज चिया लगायतका वस्तुहरूको निर्यात बढ़ेको छ।
0: बैंकहरूले बैंकिङ कारोबार गर्ने ठूला सहकारीहरूलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको छलफलमा सहभागी हुँदै उनीहरूले यस्तो सुझाव दिएका हुन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ठूला सहकारीमा औपचारिक र अनौपचारिक दुवै क्षेत्रको ठूलो निक्षेप रहेको उल्लेख गर्दै ती सहकारीलाई राष्ट्र बैंकले नियमन गरेमा यस क्षेत्रमा देखिएको समस्या समाधान हुने बताउनुभयो। यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकिङ कारोबार गर्ने सहकारीलाई नियमन बाहिर राखे विगतमा समस्यापूर्ण दोहोरिने चेतावनी दिनुभएको छ। प्राइम बैंकका प्रमुख कार्यकारी अधिकारी सीईओ संजीव मानन्दरले कार्यवाही सम्बन्धी व्यवस्थालाई लचिलो बनाउन आवश्यक रहेको बताउनु भएको छ। छलफलमा सहभागीहरूले विशेष अधिकार प्रयोग गरेर विधेयकको आवश्यक सबै मुद्दामा व्यावहारिक संशोधन गर्न अर्थ समितिलाई आग्रह गरेका छन्।
1: सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ। लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समय सीमा तोकेको छ। डीडीसी केन्द्रीय कार्यालय लैनचौरले सूचना जारी गर्दै दूध संकलनलाई प्रविधि मैत्री अनुमान योग्य दिगो र थप व्यवस्थित बनाउने नयाँ गति अख्तियार गरेको जनाएको छ। डीडीसीसँग निरन्तर दूध कारोबार गर्ने इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मले साउनभित्र अनिवार्य सम्पर्क गरिसक्नुपर्नेछ। तोकिएको समयभित्र सम्पर्कमा नआउने संस्था तथा फार्महरूको दूध खरिद गर्न संस्थान बाध्य नहुने स्पष्ट पारेको छ।
0: तपाई यति बेला साँझ 7 बजेको दोहोर बाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
3: विश्वकप?
2: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
3: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
2: Managed by Your Choice, GK Sound and Lighthouse, Dulegaonda.
3: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
6: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
9: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
9: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
9: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
10: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
9: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9560131353।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9850188461 54674 र 9840623420।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रमा रहेका सुगुम्बासी र व्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महानगरपालिकाले सार्वजनिक गरेको सूचीमा 574 जना परिवार समेटिएका छन्, जस अनुसार 286 परिवार भूमिहीन दलित र भूमिहीन सुगुम्बासी रहेका छन् भने 233 परिवारलाई अव्यवस्थित बसोबासीको रूपमा वर्गीकरण गरिएको छ। बाँकी 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। बस पार्कमा बसोबास गर्ने वास्तविक सुकुम्बासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनका लागि जग्गा खोज्न गत जेठको 12 गते 3 छुट्टा छुट्टै समितिहरू गठन गरिएको थियो। सार्वजनिक नामावलीमा कुनै दावी विरोध भएमा वा विवरण सच्याउनु परेमा 7 दिनभित्रमा निवेदन दिन सकिने भएको छ। महानगरपालिकाका प्रमुख आचार्यले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा निवेदन दिन अनुरोध गर्नुभएको छ। महानगरले छानबिन पछाडि आगामी साउनको 10 गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिरहेको छ।
1: गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहु जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका 6126 थान मिसिल मध्ये 3307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2065 थान मिसिल मध्ये 1999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उप रजिस्ट्रार नीलप्रसाद पणेरूले जानकारी दिनुभएको छ। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाई छ। उच्च अदालतका 7, कास्की जिल्ला अदालतका 76 र तनहु जिल्ला अदालतका 2751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा अदालतहरूमा आगजनी हुँदा मुद्दाका मिसिल सहित महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए।
0: तनहुको रिसिङ गाउँपालिका 4 मधुवन र नवलपुरको बुलिङटार गाउँपालिका 4 कोखेटार जोड्ने कालीगण्डकी नदीको गडगडी घाटमा निर्माणाधीन पक्की पुल 10 वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीको चरम लापरवाही र ढिलासुस्तीले गर्दा राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरसँग जोड़िने यो रणनीतिक पुल अल्पत्र परेपछि तनहु क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपानेले निर्माण स्थलको निरीक्षण गरेर काम सुचारू गराउन आवश्यक पहल थाल्नु भएको छ। निरीक्षणका क्रममा सांसद नेपानेले पुल निर्माणमा भएको ढिलाई र हालसम्मको भौतिक प्रयोग गतिको बारेमा विस्तृत जानकारी लिनुभएको छ। उहाँले पुल निर्माण कार्यलाई तीव्रता दिएर समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनी र सम्बद्ध पक्षको गम्भीर ध्यान आकर्षण गराउँदै रोकिएको काम तत्काल अगाडि बढ़ाउन ताकेता गर्नुभयो। पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीका अनुसार उक्त पुल निर्माणका लागि हालसम्म 6 म्याथ थप गरिसकिएको छ। 6 पटक थपिएको म्याथ समेत गत चैत मसान्तमा सकिँदा पनि पुलको भौतिक प्रगति जम्मा 60% र वित्तीय प्रगति 51% मात्रैमा सीमित रहेको छ। 2073 साल असारको 29 गते 26,86,86,432 रूपियाँको लागतमा लुम्बिनी स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त रूपमा यसको ठेक्का लिएका थिए। ठेकेदार कम्पनीले काम सम्पन्न नगर्दै 13 करोड़ रूपियाँ भन्दा बढ़ी भुक्तानी गरिसकेको पुल सेक्टर कार्यालयले जानकारी दिएको छ।
1: वर्षायाममा सड़क खुले लगत्तै हतारमा सवारी साधन ओभरटेक गर्ने प्रविधिका कारण नारायणगढ़ मुगलिङ सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालक र ट्राफिक नियमको पुनः पालना गर्न आग्रह गरेको छ। आज बिहान नारायणगढ़ मुगलिङ सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा 3 सवारी साधन एकापसमा ठोक्किँदा 30 घाइते भएका थिए। दुर्घटनापछि केही समय सवारी आवागमन समेत अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुगलिनतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनुभयो। उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको बताउनु भएको छ। उहाँले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ़नुका साथै लामो सवारी जाम हुने, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताउनु भएको छ।
0: जल तथा मौसम विज्ञान विभागले शनिबार हिजो जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार अनुमान गरिएको जस्तो बाढ़ीको खतरा नरहेको जनाइएको छ। यद्यपि आज र भोलि देशका विभिन्न जिल्लामा ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसका लागि बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने पूर्वानुमान गरेको थियो। सोही अनुसार गण्डकी प्रदेशको गोर्खा लमजुङ कास्की तनहुँ पर्वत बागलुङ मेग्दी र स्याङ्जा जिल्लालाई पनि उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी भएको थियो। विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरिएको स्तरको बाढ़ीको जोखिम नदेखिएको जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएका आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले इरानको अर्धसैनिक बाल रिभोल्युशनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर चलिरहेको द्वन्दका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले गरिरहेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कार्यवाही गरेको छ। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य द्वन्द पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्स यूएईले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मेघा दामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने उसको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। यस विषयमा अमेरिकी पक्षले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन।
0: फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबीको उपाधि विजेता अर्जेन्टिना बीच खेल हुने भएको छ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभरि अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षका युवा स्टार लामिन एमएल र 39 वर्षका स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। यता स्पेनले सन् 2010 पछाडि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सम्पन्न भएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्ष पछाडि पहिलो पटक खेल्न लागेका हुन्। यस अगाडि सन् 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यस बेलामा अर्जेन्टिना 2-1 विजयी भएको थियो।
1: यसैबीच तनहुको शुक्लागण्डकी चार दुलेगौड़ामा विश्वकप 2026 फाइनल खेल एलईडी स्क्रीनमा आज राति प्रदर्शन गरिँदैछ। यस क्षेत्रका फुटबल प्रेमीलाई मध्यनजर गर्दै दुलेगौड़ाको जीके साउण्ड सिस्टम एण्ड लाइट हाउसले निशुल्क रूपमा प्रदर्शन गर्न लागेको हो। बीपीचोकबाट भित्री बजार छिर्ने बित्तिकै स्क्रीन जडान गरिएको छ। फाइनल खेल नेपाली समयअनुसार राति 12:15 12:45 अर्जेन्टिना र स्पेन बीच हुँदैछ। विगत 33 वर्षभन्दा लामो समयदेखि इलेक्ट्रोनिक्स तथा साउण्ड सिस्टम व्यवसाय सञ्चालन गर्दै आएका संचालक गम बहादुर केसीले आफू पनि सानैदेखि खेलप्रति रूचि राख्ने गरेको सुनाउँदै यस क्षेत्रलाई खेलमय बनाउन ठूलो स्क्रीनमा प्रदर्शन गर्न लागेको जानकारी दिनुभएको छ।
0: यिनै खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा आइपुगेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।

0: कांग्रेस भित्रको किचलो छताछुल्ल एकताका लागि भएको प्रयास सार्थक नहुन नसकेको इतरपक्षको निष्कर्ष यही महिना काठमाडौँमा छुट्टै राष्ट्रिय भेला आयोजना गर्ने घोषणा
1: रेडियो ढोरबाराहीले भोलि 15 वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सहित ढोरबाराही उत्सव मनाउँदै वर्तमान समयमा रेडियोको प्रभाव बढ़ाउन सुझाव संकलन गरिदिने
0: सड़क र संसद दुवैबाट संघर्षको मोर्चामा रहेको एमाले अध्यक्ष ओलीको दावी सुशासन प्रवर्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको कांग्रेस सभापति थापाको भनाई
1: जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो आक्रमणको दायरा अझै विस्तार गर्ने इरानको चेतावनी
0: र फिफा विश्वकप फुटबल सन् 2026 को उपाधिका लागि आज राति स्पेन र अर्जेन्टिना बीच खेल हुँदै दुलेगौड़ामा पनि ठूलो पर्दामा विश्वकप फाइनलको प्रत्यक्ष प्रसारण गरिने
1: साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.5 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com इमेल गर्नुहोस्।
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ती, फोन 0665930369।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 85507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98468817।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9846023420।
10: अफिसबाट अमित सरको फोन।
11: हस, म पछि कल ब्याक गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
14: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।
18: सधैँ झै यही आउँदो साउन 9 गते दोस्रो शनिवार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
18: उपचार हुने रोगहरू,
4: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
18: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
4: पाल झर्ने समस्या,
18: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
4: टाउको तथा शरीरको चाया,
18: बुढेसकालमा छाला चिलाउने रोग,
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
18: छाला तथा यौनाङ्गमा आउने मुसा,
4: कुष्ठरोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको फिलिङ पनि गरिन्छ।
18: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9678168187।
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा फिक्की बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9800535537 र 9800665589।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
8: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
10: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवा।
12: मा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग सुक्लागन्धकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल। फोन 9856324775 र 9801132475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, लेट्स डन।
16: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9856285343 र 9847000787।
17: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
18: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
18: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
17: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
18: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
17: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
18: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
18: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठीक पारिपट्टि।
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856362029।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9850602065 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौडा फोन 0665714233 मोबाइल 9968168187
3: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
6: सुन त माइली गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
3: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एक्ले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: खोले वडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुवोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
14: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
15: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
14: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
15: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
14: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
15: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463161209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
16: किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
17: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151663136।
18: एक सय 103.8 अन्तर्मनको आवाज।

0: के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: ती बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ बराबर मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुले लडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ धुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस धुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
5: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
5: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846696769 र 9846115644
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
6: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
7: मेडम धुम्रपान भनेको के हो
6: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
7: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
8: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
8: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव
10: आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रम मा चाहिने जानकारी
10: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
9: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारी का लागि सरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
11: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-32-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
12: मयम चिसापानीबाट काठमाडौँ,
13: काठमाडौँबाट
12: मयम चिसापानी,
13: अनि बीचमा नझर्ने।
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98-461-16-878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98-2-52-6-63।
15: चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98-066-13-195 र 98-467-15-368।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
17: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी
19: पाइप पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
20: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
19: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
21: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
22: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
21: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
22: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
23: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेरी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
24: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
23: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033398 र 9465610950।
25: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौंडा हेल्पोस्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816095301।

0: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ अनि

0: नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्ती, फोन 0635 93 369।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पोन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवे

0: श्रेष्ठ
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइनेन्स प्राली पोखरा 9 फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ,
6: माकुरे तथा रोटा पोल्ने ढुङ्गा र प्रतिष्ठित ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
8: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
9: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
8: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
9: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
8: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
9: र समाया गुरुङ दिलेगौड़ा, रु 55,555,
8: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
9: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
8: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
9: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
8: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
9: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
9: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
8: कृष्णराज घिमिरे दुलेगौड़ा, रु 55,555। एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
10: विश्वकप?
8: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
10: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
8: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda।
10: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
11: This is Radio Dhorbarahi 103.8 MHz।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि थाङ्ग्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल, जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453005।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्थ फोर्स चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला, गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहु, फोन 0665712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
5: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562265 र 98468164145।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
11: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
11: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868168887।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: हाम्रो मोबाइल पसल भएको छ, अब फोन बजार।
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
15: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9804165999 छ।
16: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
17: ओके, यो झुम्का हेर न है, कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त मिलेर दुःख मात्रै पाइयो।
16: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
17: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
18: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
19: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि।
5: श्री जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
18: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रि हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9861-53-507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम आभूषण सुन चाँदी पसल, दुलेगौडा बिक्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भूष बहादुर सुना।
6: मोबाइल 9800-58-35-537 र 9800-66-15-899।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9860-28-543 र 9840-00-7087।
0: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरिज सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9850-62-69-29।
13: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
14: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
15: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
11: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9811-16-069, राजु विश्वकर्मा 9807-69-142।
16: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
17: मैडम धूम्रपान भनेको के हो
16: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
17: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
16: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
17: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
16: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
18: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
19: जयमा श्री तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: यसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9848064145।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0625414233, मोबाइल 9868168087।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: खोजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841396769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बीपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261353507।
9: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा बिक्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा
12: मोबाइल 9805535537 र 9806615899।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142634 र 9811756606।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

విషలు మధుమాత అధర్మ దారే ప్రీతి సువా

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ, जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568302 र 98468302।
3: फुटै खाए चारै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन अपक्कै।
4: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भन्या सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17 कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712740।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरू लेजर प्रविधिबाट बिना ठूलो चिरपार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778852779582780।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका का सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9896320 9901454674 र 9846230420।
0: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
1: शिलालेख र छपाई सम्बन्धी
0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
3: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य श्री राम न्यौपानेले आफ्ना स्वकीय सचिवले प्राप्त गर्ने तलब भत्ता समेत सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ। सांसद न्यौपानेले स्वकीय सचिवले पाउने सम्पूर्ण तलब भत्ता तनहुँ क्षेत्र नम्बर एकमा विभिन्न सामाजिक तथा जनहितका कार्यक्रममा खर्च गरिने जानकारी दिनुभएको हो। यसअघि पनि उहाँले सांसदका रूपमा आफूले प्राप्त गर्ने पारिश्रमिक तथा सुविधा निर्वाचन क्षेत्रमा शिक्षा स्वास्थ्य सामाजिक सहायता तथा अन्य जनकल्याणकारी गतिविधिमा खर्च गर्ने आयनु भएको छ। उहाँको यस निर्णयले सार्वजनिक पदबाट प्राप्त सुविधालाई व्यक्तिगत उपयोग भन्दा समाजसेवामा केन्द्रित गर्ने प्रतिबद्धतालाई थप बल पुगेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको आयु बढ़ाउन र नागरिकको भरोसा फर्काउन शासकीय स्वरूप तथा निर्वाचन प्रणालीमा व्यापक हेरफेर गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। उहाँले समावेशितालाई सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचन प्रणाली अप्नाउनुपर्ने र प्रदेशमा मन्त्रालयको संख्या व्यापक कटौती गर्नुपर्ने ठोस खाका प्रस्तुत गर्नुभएको हो। प्रजातान्त्रिक विचार समाज कास्कीले आइतबार पोखरामा आयोजना गरेको संविधान संशोधनको सन्दर्भ र चुनौती विषयको गोष्ठीमा उहाँले यस्तो बताउनु हो। उहाँले संविधानलाई केवल मृत कागजको पोको नभई जीवन्त प्रक्रियाको रूपमा बुझाउनुपर्ने तर्क गर्नुभएको थियो। निर्वाचन प्रणालीका बारेमा चर्चा गर्दै थापाले अहिलेको मिश्रित व्यवस्थाले कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन नसक्ने बनाएको र यसले राजनीतिक अस्थिरता निम्त्याएको उल्लेख गर्नुभएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को लेखा परीक्षण प्रतिवेदनले भारू नगरपालिकामा आर्थिक अनुशासन बजेट कार्यान्वयन राजस्व संकलन र सार्वजनिक खरीदमा गम्भीर कमजोर देखाएको छ। प्रतिवेदनका अनुसार नगरपालिकामा 6,47,18,000 रूपियाँ बेरोजगार कायम भएको छ। यसमध्ये 1,37,77,000 रूपियाँ प्रमाण पेश गर्नुपर्ने 4,68,88,000 रूपियाँ नियमित गर्नुपर्ने र 50,53,000 रूपियाँ असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ। नगरपालिकाले स्वीकृत 545 योजना मध्ये 441 योजना मात्र सम्पन्न गरेको छ भने 104 योजना कार्यान्वयन नै हुन सकेका छैनन्। यसले योजना छनौट र कार्यान्वयनमा कमजोर छ। प्रतिवेदनका अनुसार नगरपालिकामा 6,47,18,000 रूपियाँ बेरोजगार कायम भएको छ। यसमध्ये 1,37,77,000 रूपियाँ प्रमाण पेश गर्नुपर्ने 4,00,000

गृहमन्त्री सुदन गुरूङ समक्ष गोर्खा अस्पताललाई 100 शय्यामा स्तर उन्नति गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्न तथा नवजात शिशु सघन उपचार कक्ष र मेडिकल सघन उपचार कक्ष सञ्चालनका लागि आवश्यक उपकरण र 10 जनशक्ति उपलब्ध गराइदिन प्रदेश अस्पताल गोर्खाले माग गरेको छ। गृहमन्त्री गुरूङसँग प्रदेश अस्पताल गोर्खामा भएको भेटघाटको क्रममा जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले अस्पतालको क्षमता विस्तार आवश्यक रहेको विषयमा गृहमन्त्री गुरूङलाई ध्यान आकर्षण गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताउनु भएको छ। अहिले प्रदेश अस्पताल गोर्खामा बिरामीको चाप बढ़दै गएकाले हालको संरचना र जनशक्तिले सेवा प्रवाहमा चुनौती सिर्जना भएको छ। व्यवस्थापन समितिका अध्यक्ष ढकालले भन्नुभयो, गोर्खा अस्पतालमा अत्यधिक मात्रामा बिरामीको चाप बढ़दै गएपछि 100 शय्यामा स्तरोन्नति अपरिहार्य रहेकाले गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ढकालको भनाई छ। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जारीका 6126 थान मिसिल मध्ये 3307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतबाट नष्ट भएका 2065 थान मिसिल मध्ये 1989 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ। तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतका उपरजिस्ट्रार नीलप्रसाद पनेरूले जानकारी दिनुभएको छ। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालतका 7, कास्की जिल्ला अदालतका 76 र तनहुँ जिल्ला अदालतका 2751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रमा रहेका सुकुमवासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। महानगरले सार्वजनिक गरेको सूचीमा 574 परिवार समेटिएका छन्। जस अनुसार 286 परिवार भूमिहीन दलित र भूमिहीन सुकुमवासी छन् भने 233 परिवारलाई अव्यवस्थित बसोबासीका रूपमा वर्गीकरण गरिएको छ। बाँकी 55 परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दिनुभएको छ। बस पार्कमा बसोबास गर्ने वास्तविक सुकुमवासी पहिचान गर्न र उनीहरूको व्यवस्थापनका लागि जग्गा खोज्न गत जेठ 12 गते 3 छुट्टै छुट्टै समितिहरू गठन गरिएका थिए। सार्वजनिक नामावली कुनै दावी विरोध भएमा वा विवरण सच्याउनु परेमा 7 दिनभित्र निवेदन दिन सकिनेछ। महानगर प्रमुख आचार्यले आवश्यक कागजात सहित महानगरको प्रशासन महाशाखामा निवेदन दिन अनुरोध गर्नुभएको छ। महानगरले छानबिनपछि आगामी साउन 10 गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहिबार बिहान पोखरा मुगलिन सड़क खण्डमा विशेष चालक सचेतना अभियान सञ्चालन गरेका छन्। बिहान 4 बजेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत 31 दुई पाङ्री 43 साना चार पाङ्री तथा 56 ठूला सवारी साधन गरी कुल 130 चालकलाई सड़क सुरक्षा लेन अनुशासन गति नियन्त्रण तथा ट्राफिक नियमको पालनाबारे जानकारी दिँदै सचेत गराएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीका दुई फरक स्थानमा सञ्चालन भइरहेको जुवा तास खेलमा एकै दिनमा छापा मार्दै 24 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक घटनामा सत्र जना र अर्को घटनामा 7 जना रहेका छन्। प्रहरीले दुवै स्थानबाट गरी करिब 3.5 लाख नगद, 8 बुक तास तथा अन्य सामग्रीहरू समेत बरामद गरेको छ। प्रहरीका अनुसार साउन 2 गते प्रहरी टोलीले बेनी नगरपालिका 8 गणेश टोल स्थित एक घरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा 17 जनालाई पक्राउ गरेको हो। उक्त स्थानबाट 2,91,015 नगद र 8 बुक तास बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा बेनी नगरपालिका 8 का 52 वर्षे हीरा बहादुर पुन, बेनी नगरपालिका 3 भक्किम लीका 44 वर्षे पूर्ण बहादुर पुन, बेनी नगरपालिका 7 बैंक रोडका 55 वर्षे शिवकुमार श्रेष्ठ, बेनी नगरपालिका 7 डल्ले पिपलका 50 वर्षे हरिकृष्ण पाइजा, बेनी नगरपालिका 8

शिक्षा मार्गका 54 वर्षीय भरत प्रसाद केसी धौलागिरी गाउँपालिका 4 मोदीका 33 वर्षीय हिमाल पुन धौलागिरी गाउँपालिका 3 मुनाका 37 वर्षीय दिलबहादुर पुन रघुगंगा गाउँपालिका 6 पाखा पानीका 48 वर्षीय भीम पुन रहेका छन्। त्यसै गरी रघुगंगा गाउँपालिका 6 पाखा पानीका 40 वर्षीय भाइ बहादुर पुन रघुगंगा गाउँपालिका 7 चिमखोलाका 40 वर्षीय यम पुन पर्वतको जलझला गाउँपालिका 4 मल्लाजका 42 वर्षीय शुक्र हमाल सोही गाउँपालिका 4 मिलन चोकका 57 वर्षीय लक्ष्मण श्रेष्ठ मेघदीको अन्नपूर्ण गाउँपालिका 8 बैसरीका 55 वर्षीय मनबहादुर पूर्जा पर्वत जलजला 1 का 35 वर्षीय रूपेश पुन पर्वत जलजला 3 का 66 वर्षीय तारा प्रसाद श्रेष्ठ पर्वतका 65 वर्षीय नेत्रा थापा तथा मतोहरीका सोनम सोनमा गाउँपालिका 6 का 42 वर्षीय बजरुङ्गी शाह रहेका छन्।

0: जिल्ला प्रहरी कार्यालय तनहुँ तथा माथातका प्रहरी इकाईबाट खटिएको टोलीले शनिबार सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा सातजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार लागु औषध नियन्त्रण, अवैध मदिरा, शान्ति सुरक्षा फरार, प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानमा नियन्त्रणमा लिएका मध्ये दुईजनामाथि थप अनुसन्धान भइरहेको छ। लागू औषध सेवन गरी फेवतालमा डुंगा चलाउने तीनजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार बिहान बाराही घाट क्षेत्रमा गरेको विशेष चेक जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय बैदम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहकारीमा बिहान चेक जाँच गरिएको थियो। फेवतालमा चल्ने 32 जना डेंगू चालकको मापसे र लापसे परीक्षण गर्दा तीनजनाले गाँजा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। डुंगा चालक मादक पदार्थ तथा लागू औषध सेवन गरी डुंगा चलाएको सूचनाका आधारमा प्रहरीले यो कदम चालेको हो। पक्राउ परेका चालकहरूलाई आवश्यक अनुसन्धान र कार्यवाहीका लागि वडा प्रहरी कार्यालय बैदममा राखिएको छ। प्रहरीले तालमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न, पर्यटकको सुरक्षा सुनिश्चित गर्न यस्तो चेक जाँचलाई निरन्तरता दिने बताउनु भएको वडा प्रहरी कार्यालय बैदमको प्रमुख डीएसपी नमराज भट्टराईले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले असर महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार असर महिनाभर जिल्लामा 66 मुद्दा दर्ता भएका छन् भने 63 जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये 22 जना घन्य तथा गम्भीर अपराध, 4 महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी, 2 आर्थिक अपराध तथा 38 अन्य प्रकृतिका रहेका छन्। फैसला कार्यान्वयन मार्फत 1 फरार प्रतिवादी पक्राउ गरी 3 महिनाको कैद र रू 90,000 जरिमाना असूल गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी 26 उजुरी दर्ता भएका छन्। घरेलु हिंसा सम्बन्धी 26 उजुरी मध्ये सबै मिलापत्र मार्फत टुंगाइएको प्रहरीले जनाएको छ। असर महिनामा प्रहरीले 14 लागू औषध मुद्दामा कार्यवाही गर्दै विभिन्न प्रकारका लागू औषध बरामद गरेको छ। सोही अवधिमा जिल्लामा 9 जनाले आत्महत्या गरेको विवरणमा उल्लेख छ। शान्ति सुरक्षातर्फ प्रहरीले 2330 पिकेट, 1495 चेकिङ, 130 ग्रामीण गस्ती, 7 एलआरपी र 4790 एसआरपी सञ्चालन गरेको जनाएको छ। ट्राफिकतर्फ 5 सवारी दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने 2269 सवारी साधनमाथि कार्यवाही गरी ₹19,59,500 राजस्व संकलन गरिएको छ। प्राकृतिक स्रोत दोहन नियन्त्रण अभियान अन्तर्गत 17 सवारी साधन नियन्त्रणमा लिई ₹2,32,000 जरिवाना गरिएको छ। त्यसै गरी असर महिनाभर 204 समुदाय तथा विश्वविद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रमबाट 3,722 जना लाभान्वित भएका छन्। साथै प्रहरीले 190 नागरिकता सिफारिश हेल्प लाइन मार्फत 1551 फोन सेवा तथा 1580 जनालाई नागरिक सहायता कक्ष मार्फत सेवा प्रदान गरेको उहाँ जनाएको छ। हवस् दैनिक खबरसँगै राति 10 बजेको ढोरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9956602068।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 01745249, मोबाइल नम्बर 97 3745, वेबसाइट www.gandakiuniversity.edu.np।
6: दाइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाइ म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि

0: पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
2: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। फोटो स्टुडियो दुलेवडा, प्रोभाइडर कृतिमान थापा मगर।
4: सिधै मयाम चिसापानीबाट
5: काठमाडौँ,
4: काठमाडौँबाट
6: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552763। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोल,
7: पेडियाट्रिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचल, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चुमावी तुले गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0965707124
3: 103.8

0: नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। 2083 पासवर्ड छपाईको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारका पदाधिकारीहरूलाई नै बोलाएर मुद्दा चलाउन दबाव। सुकुमवासीलाई सम्बन्धित जिल्लामै व्यवस्थापन गर्ने सरकारको योजना। उत्पादन र रोजगारी बढ़ाउन राष्ट्रपतिको जोड़। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच अझै सम्भावित सत्ता सहकारीको सहमति। साउदीद्वारा जबरजस्ती सिप प्रमाणीकरण लागू। निजी कम्पनी मार्फत $50 असुली। केन्द्रीय बैंकले सचेत गराउँदैमा सीईओ नै अयोग्य हुने व्यवस्था नगर्न सुझाव। जोर्डन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो। आक्रमणको दायरा अझै विस्तार गर्ने इरानको चेतावनी। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले विस्थापित सुकुम्बासीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्ने रणनीति लिएको छ। साबिकमै स्थायी ठेगाना भएको ठाउँमा नै सुकुम्बासीको व्यवस्थापन गर्ने योजना सरकारको देखिन्छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै सुकुम्बासीलाई उनीहरूको पुरानै ठाउँमा फर्किएर समन्वय गर्न भनेको छ। भूमि व्यवस्था सहकारी संघीय मामला तथा समन्वय प्रशासन मन्त्रालयको आदेश र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल तथ्याङ्क अनुसार यो प्रक्रिया अघि बढ़ाइएको हो। सरकारले निकालेको सूचनामा 14 जनाको नाम नै उल्लेख गरिएको छ, जसलाई आफ्नो जिल्लामा फर्किएर सहजीकरण गर्न भनिएको हो। लाभग्राहीहरूको डिजिटल विवरण अनुसार तयार भएका निवेदन फारम र संलग्न कागजातहरू समेतको पीडीएफ फाइल तयार गरी आवश्यक कार्यवाही अगाडि बढ़ाउन सम्बन्धित जिल्ला समितिमा लेखी पठाइसकेको हुँदा सम्बन्धित जिल्ला समिति र पालिकामा यथाशीघ्र सम्पर्क गर्नुहुन सबैमा सूचित गरिन्छ। सूचनामा उल्लेख छ, मदन कामी, राजेश माझी, अक्षय लाल पासवान, पनिता थापा मगर, जीवन कुमार पहरी, कुमार घलान लामा, नीरज थापा, रवनी अन्सारी, सोम बहादुर नेपाली, अप्सर दमाई, हाविल गिरी, तेग बहादुर लायु, अर्जुन स्याङताङ र हितमान तामाङलाई उल्लेखित जिल्लामा जान भूमि समस्या समाधान आयोगले भनेको छ। यसको लागि सम्बन्धित जिल्लाका निकायमा पनि काम गरी अघि बढ़ाएको दावी गरिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जाँच गर्दा यी उल्लेखित व्यक्तिहरूको नाममा नेपालभर कतै पनि घर जग्गा नभएको प्रमाणित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन रोजगारी र आर्थिक क्रियाकलापलाई तीव्र रूपमा अघि बढ़ाउन आजको आवश्यकता रहेको बताउनु भएको छ। आइतबार इन्जिनियर्स एसोसिएशनको 64 औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणामा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोड़नुपर्ने बताउनु भएको छ। राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोत साधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरण मैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नै विकास र मानवीय हितका लागि अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई बिर्सन नहुने भन्दै लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र होइन व्यवहार र आचरणमा अवलम्बन गर्न सके मात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुने बताउनु भएको छ। राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाको सोच ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच तथा इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिए मात्र आर्थिक समृद्धि र समृद्धि नेपालको सपना साकार हुने विश्वास पार्नु भएको छ। प्रधानमन्त्री बालेन शाह र उहाँको सल्लाहकार समूहले 1 असार 2083 पासवर्ड छपाईको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारका पदाधिकारीहरूलाई नै बोलाएर मुद्दा चलाउन दबाव दिनुभएको छ। साथै राहदानी विभागका अधिकारी र कर्मचारीलाई समयमा नयाँ पासवर्ड छपाईको काम हुन नसक्ने भन्दै ठेक्का तोड्न दबाव दिनुभएको हो। तर उहाँहरूको दावी विपरीत राहदानी विभाग नयाँ कम्पनीहरूले एक सातादेखि पासवर्ड छपाई थालेका छन्। उनीहरूले असारको अन्तिम सातादेखि पासवर्ड मात्रै छापेका छैनन्। देशभर नै सेवाग्राहीहरूको वैयक्तिक विवरण र बायोमेट्रिक लिने काम पनि गरिरहेका छन्। नियमित सेवा दिन करिब 3 महिना लाग्ने अनुमान गरिएकोमा केही ठाउँमा भने समस्या आएको र त्यसको पहिचान गरेर समाधान खोज्ने काम भइरहेको राहदानी विभागले जनाएको छ। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच अझै सम्भावित सत्ता सहकारीको सहमति भएको छैन। नेकपाले कांग्रेस एमाले गठबन्धन औपचारिक रूपमा टुटेको निर्णय सार्वजनिक भएपछि मात्रै वार्ता अगाडि बढ़ाउने संकेत दिएको छ। तीन दिने श्रीलंका भ्रमण सकेर आइतबार स्वदेश फर्किएका नेकपाका संयोजक कुशकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति गगन थापा बीच निरन्तर संवाद भइरहेको छ। तर पनि कांग्रेसले एमालेसँगको गठबन्धन औपचारिक रूपमा अन्त्य गरेको जानकारी पाएपछि मात्र निर्णय वार्ता गर्ने समझ जारी बनेको हो। प्रचण्ड आइतबार अपरान्न 4 बजे श्रीलंकाबाट नेपाल फर्किनु भएको हो। त्यसपछि नेताहरूसँग समन्वय छलफल गरेर कांग्रेसले उक्त सन्देश पठाएको हो। प्रचण्डको प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार कांग्रेस एमाले गठबन्धन टुटेको औपचारिक निर्णय भएपछि मात्रै थप वार्ता अघि बढ़ने विषयमा संयोजक प्रचण्डले स्पष्ट जानकारी गराइसक्नु भएको छ। नेपाल सरकारको अनुरोध र वैदेशिक रोजगार व्यवसायको तीव्र विरोध बीच साउदी अरबले नेपाली श्रमिकका लागि लागू गर्न लागेको विवादित शिव प्रमाणीकरण कार्यक्रम एसबीपी कार्यान्वयनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले कार्यक्रम तत्काल कार्यान्वयन नगर्न साउदी पक्षलाई अनुरोध गरेको थियो। त्यसपछि नेपाली स्थित साउदी दूतावासले उसको सरकारसँग आवश्यक छलफल गरी कार्यक्रम तत्काल अघि नबढ़ाउने प्रतिबद्धता जनाएको थियो। तर व्यवहारमा भने साउदी पक्षले निजी कम्पनी मार्फत शुल्क उठाउँदै कार्यक्रम सञ्चालन गरिरहेको छ। सरकार र वैदेशिक रोजगार व्यवसायीले कार्यक्रम तत्काल स्थगन गर्न आग्रह गरिरहेका बेला साउदी पक्षले म्यान पावर व्यवसायलाई प्रति श्रमिक 50 अमेरिकी डलर 10,000 रूपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको भन्दै इमेल पठाउन थालेको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघ अध्यक्ष डिग बहादुर खत्रीले यस प्रक्रियालाई सीधै ठगीको संज्ञा दिनुभएको छ। उहाँका अनुसार शुरूमा इम्प्लोयर पे मेडल मोडेल अर्थात रोजगारदाताले नै सम्पूर्ण खर्च बेहोर्ने भनिए पनि अहिले नेपाली मेन पावर व्यवसायलाई नै प्रति श्रमिक 50 डलर बुझाउन इमेल मार्फत दबाव दिएको छ। खत्रीका अनुसार इजाजत प्राप्त मेन पावर कम्पनीलाई साई विजन डिजिटल प्रणाली समा खुशी नामक निजी कम्पनी मार्फत डलर भुक्तानी गर्नुपर्ने भन्दै इमेल पठाइएको छ। बैंक तथा वित्तीय संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत सीईओलाई राष्ट्र बैंकले सचेत गराएको वा स्पष्टीकरण सोधेकै आधारमा आयोग हुन नहुने बैंकरले बताएका छन्। प्रतिनिधि सभा अन्तर्गत अर्थत समितिमा राष्ट्र बैंक विधेयकमाथिको छलफलमा सहभागी बैंकरले यस्तो सुझाएका हुन्। नेपाल राष्ट्र बैंक एन 2058 संशोधन गर्न बनेको विधेयकमा बैंक तथा वित्तीय संस्थाका संचालक तथा सीईओले कस्तो कार्यवाही भोग्दा अयोग्य हुन्छन् भन्ने विषय स्पष्ट समेट्न उनीहरूले सुझाएका हुन्। अपराधको प्रकृति अनुसार सजायको व्यवस्था गर्न तथा ब्याङ्किङ क्षेत्रका व्यवस्थामा व्यवहारिक संशोधन गर्न सुझाव दिएको छ। साथै वाणिज्य ब्याङ्कका सीईओलाई गवर्नर बन्न रोकिएको विषयप्रति पनि ब्याङ्कले असन्तुष्टि जनाएका छन्। नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले विधेयक अनुसार ब्याङ्कका सीईओ गवर्नर बन्न सक्ने अवस्था नरहेको भन्दै विकल्प खुला राख्न सुझाव दिनुभएको हो। सीईओ भएकै कारण गवर्नर हुन नसक्ने व्यवस्था गर्नुभन्दा कुलिङ पीरियड राखेर विकल्प खुल्ला गर्न सकिने उहाँको सुझाव छ। अध्यक्ष कोइरालाले ठूला सहकारीलाई पनि राष्ट्र ब्याङ्कको नियमनमा ल्याउन सकेमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने बताउनु भएको छ। बजारमा उपलब्ध पिउने पानी बोतल तथा जारको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न सरकारले तोकेको नयाँ मापदण्डको समय सीमा सकिए पनि कार्यान्वयन अत्यन्तै फित्लो देखिएको छ। सरकार आफै नियम ल्याउने तर कार्यान्वयनका लागि सिंहको नभाज्ने प्रवृत्तिका कारण पानी जार व्यवस्थित गर्ने योजना कागजमै सीमित भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 30 चैत 2082 सूचना जारी गर्दै पिउने पानीको जारका हकमा 60 दिन भित्र अनिवार्य खाद्य प्रविधि विभागको अनुज्ञापत्र नम्बर र उत्पादक कम्पनीको नाम कुद्न एम्बुसिङ गर्न निर्देशक दिएको थियो। यस्तै बोतलको बिर्कोमा लगाइने नेक सिल हटाएर बिर्कोमै 35 दिनभित्र उत्पादकको पहिचान राख्न भनिएको थियो। त्यति बेला वाणिज्य विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वातावरण विभाग र नेपाल बोतल वाटर तथा नेपाल पानी उद्योग महासंघ प्रतिनिधि सम्मिलित बैठकले उपभोक्ताको स्वास्थ्य र वातावरण मध्यनजर गर्दै नयाँ व्यवस्था गर्ने निर्णय गरेको थियो। यसका लागि तोकिएको समय सीमा सकिएर एक महिना बढी नागिसकेको छ। समय सीमा नसकिसक्दासम्म बोतलका हकमा करिब करिब नियम लागू भए पनि जारका हकमा भने सरकारी निर्देशन कार्यान्वयनमा ल्याउन पनि पानी उद्योगले अटेर गरेका छन्। गत वर्ष भदौ 24 गते उच्च अदालत पोखरा कास्की जिल्ला अदालत र तनहु जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका 6126 थान मिसिल मध्ये 3307 थान मिसिल पुनः प्राप्त भएका छन्। उच्च अदालत पोखरामा जलेर नष्ट भएका 257 मध्ये 250 थान र कास्की जिल्ला अदालतमा नष्ट भएका 2065 थान मिसिल मध्ये 1999 थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाए। तनहु जिल्ला अदालतमा जलेर नष्ट भएका 3804 थान मिसिल मध्ये 1068 थान पूर्ण रूपमा र 15 थान मिसिल आंशिक रूपमा प्राप्त भएको उच्च अदालतको उप रजिस्ट्रार नीलप्रसाद पनेरूले जानकारी दिनुभएको छ। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उहाँको भनाइ छ। उच्च अदालतका 7 कास्की जिल्ला अदालतका 76 र तनहु जिल्ला अदालतका 2751 थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ। मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा अदालतहरूमा आगजनी हुँदा मुद्दाका मिसिल सहित महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए। अब अन्तर्राष्ट्रिय समाचार। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर चलिरहेको द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गरी इरानले गरिरहेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्ष बीचको सैन्य द्वन्द्व पनि पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्स यूएईले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोगादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्ध माथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने उसको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। यस विषयमा अमेरिकी पक्षले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। यिनै खबरसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजको मुख्यमुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। 2083 पासवर्ड छपाईको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारका पदाधिकारीहरूलाई नै बोलाएर मुद्दा चलाउन दबाव। सुकुम्बासीलाई सम्बन्धित जिल्लामै व्यवस्थापन गर्ने सरकारको योजना। उत्पादन र रोजगारी बढ़ाउन राष्ट्रपतिको जोड़। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच अझै सम्भावित सत्ता सहकार्यको सहमति। साउदीद्वारा जबरजस्ती सिप प्रमाणीकरण लागू। निजी कम्पनी मार्फत $50 असुली। केन्द्रीय ब्याङ्कले सचेत गराउँदैमा सीईओ नै अयोग्य हुने व्यवस्था नगर्न सुझाव। जोर्डन घटनापछि अमेरिका इरान द्वन्द्व थप चर्कियो। आक्रमणको दायरा अझै विस्तार गर्ने इरानको चेतावनी। हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबार हाइलाइट सकिएको छ। सात बजेको थप समाचारका साथ पुनः हामीले भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to start. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
5: कता हिँड्नु नि मिल्को जालीले फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
5: त्यसो भए कहाँ जाने त कान्छा
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
5: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
6: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुबै गाउँदा आफ्नै
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855 11745 र 9855 20745
8: हजुर
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
8: दान गरौ सकेको गरौ सबैले गरौ
7: अनुरोधक शुक्ला

रे मिठो पकाए त अच्वाकै एक पाकेट भरिनी के हो भने अपाकै।

0: चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी सात सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
2: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र जेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510887461 र सिजन गुरुङ 97045409